0: त्यस्तै बाढ़ी प्रभावित 504 सरकारी संरचना बनाउन करिब 5.5 अर्ब आवश्यक पर्ने भएको छ। विनाशकारी भोटेकोशी बाढ़ी र अविरल वर्षाले क्षति पुर्याएका सरकारी संरचना र आयोजनाहरूको पुननिर्माण र पुनर्स्थापनाका लागि 5.59 अर्ब 17 करोड़ 72 लाख रूपियाँ बराबरको बजेट आवश्यक पर्ने समेत भएको छ। बाढ़ी र वर्षापछि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त 504 योजना तथा कार्यक्रमको पुननिर्माण र पुनरुत्थानका लागि समेत बजेट आवश्यक पर्ने बताइएको हो। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा हिजो बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको 21 औं बैठकले प्रभावित क्षेत्रबाट प्राप्त योजना तथा कार्यक्रमका लागि बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिश गर्ने समेत निर्णय गरेको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 बमोजिम स्वीकृत ती योजनाहरूका लागि अर्थ मन्त्रालय मार्फत स्रोत व्यवस्थापन गरिने र त्यस लगतै लागत अनुमान नखुलेका र प्राथमिकता हुन बाँकी योजनाहरूको विवरण प्राप्त भए आवश्यक बजेट व्यवस्थापनका लागि अर्थ मन्त्रालयसँग छलफल गर्ने समेत बताइएको छ। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपदपछिको पुननिर्माणको मापदण्ड फरक फरक हुनुपर्ने प्रस्ताव अघि बढ़ाएको छ। विपदका प्रकृति फरक हुने भएकाले पनि विपदपछिको पुननिर्माणको परिभाषा र मापदण्ड पनि विपद अनुसार फरक फरक हुनुपर्ने भन्दै भोटेकोशी बाढ़ीपछिको राहत तथा पुननिर्माणमा केही समस्या भइरहेको प्राधिकरणले बताएको हो। प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले भूकम्पको बेला बनाइएको मापदण्डका आधारमा हाल पुननिर्माण सम्बन्धी काम भइरहेको भन्दै भूकम्प र बाढ़ीबाट हुने क्षतिको प्रकृति फरक हुने भएकाले कानून संशोधन गरी अगाडि बढ़नुपर्ने प्रस्ताव समेत गर्नुभएको छ।
1: 25,000 एउटा किस्तामा र 25,000 अर्को किस्तामा 50,000 चाहिँ भूकम्पले कुनै घर भत्कायो भने त्यही काठ हुन्छ, दाउरा हुन्छ, जीवन घरको चाहिँ कुनै न कुनै भाग त्यहाँ बसेको हुन्छ, इटा हुन्छ या केही हुन्छ त्यसले काम गर्थ्यो भन्ने एजम्सनबाट भूकम्प पछाडिको पुननिर्माणको लागि चाहिँ 50,000 त बनियो। तर बाढी पछाडिको पुननिर्माण त बाढीले सबै कुरा लगिएको छ, न त त्यहाँ केही एउटा झ्याल छ, न कुनै ढोका छ, न कुनै भाग बसेको छ, भनेपछि कम्प्लिट नयाँ भयो। भनेपछि कहिलेकाहीँ हामीले विपदलाई पनि एउटै एंगलबाट परिभाषित गर्दाखेरि पनि हामी कतै पछि पर्छौं कि।
2: सरकारले युद्धका कारण भएको मूल्य वृद्धिलाई समायोजन गर्नुपर्ने माग भइरहेको छ। हिजो बसेको मन्त्री परिषदको बैठकले पनि सार्वजनिक निर्माण कार्य गर्ने क्रममा अस्वाभाविक मूल्यवृद्धि भएका वस्तुको मूल्य समायोजन गर्ने निर्णय गरेको हो। विशेष गरी मध्यपूर्वमा अमेरिका, इजरायल र इरान सम्मिलित अन्तर्राष्ट्रिय युद्ध र आपूर्ति श्रृंखलामा आएको अवरोधका कारण पेट्रोलियम पदार्थ लगायतका अन्य निर्माण सामग्रीमा समेत अत्यधिक मूल्यवृद्धि भएको थियो। यसरी बढ़ेको मूल्य समायोजन गर्ने गरी मन्त्री परिषदले अधिकतम मूल्यवृद्धि भएका 5 वस्तुको विशेष मूल्य समायोजन गर्ने कार्यविधि पारित गरेको छ। मन्त्री परिषदले सार्वजनिक गरेको खरिद ऐन 2063 को दफा 55 को उपदफा 1 क बमोजिम विशेष मूल्य समायोजन लागू गर्ने निर्णय भएको हो। अस्वाभाविक मूल्यवृद्धि भएको पेट्रोलियम पदार्थ लगायतका सिमेन्ट डण्डीको हकमा मूल्य समायोजन हुनेछ। यी वस्तुको पनि फागुन 15 पछाडिदेखि भएका विभिन्न कार्य सम्पादन अवधि कायम रहेका र सञ्चालनमा रहेका निर्माण ठेक्काहरूमा वास्तविक र प्रमाणित खपतको आधारमा विशेष मूल्य समायोजन गरिने उल्लेख गरिएको छ। कार्यविधि अनुसार सामान्य बजार उतार चढ़ावलाई नभई असाधारण परिस्थितिका कारण सिर्जित मूल्यवृद्धिलाई मात्र सम्बोधन गरिने उल्लेख गरिएको छ। वास्तविक रूपमा खपत प्रमाणित तथा प्रमाणीकरण सम्बन्धी मूल्यका आधारमा भएका रकम निर्धारण हुने दोहोरो लाभ तथा विभिन्न भुक्तानी दिने प्रक्रियाहरू सबैको अध्ययन गरेर मूल्य समायोजन गर्नुपर्ने सिफारिश गरिएको छ।
0: यसैबीच सरकारले नगरपालिकाहरूमा स्वच्छ ऊर्जा रूपान्तरण प्रबन्धन कार्यक्रमका लागि नर्वे सरकारबाट प्राप्त हुने करिब 10 करोड़ नेपाली रूपियाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। हिजो बसेको मन्त्री परिषद बैठकले पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको नेपाल इन्जिनियरिङ सेवा गठन समूह तथा श्रेणी विभाजन र नियुक्ति दोस्रो संशोधन नियमनहरूलाई स्वीकृति गर्ने निर्णय गरेको छ भने वैकल्पिक विकास वित्तीय परिचालन नियमावलीलाई समेत स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेल
3: नगरपालिकाहरूमा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन सरकारबाट प्राप्त हुने करिब 10 करोड़ नेपाली रूपियाँ बराबरको अनुदान सहायता प्राप्त गर्न स्वीकृति दिने सोही मन्त्रालयको नेपाल इन्जिनियरिङ सेवा गठन समूह तथा श्रेणी विभाजन र नियुक्ति दोस्रो संशोधन नियमहरू 2083 स्वीकृत गर्ने, वैकल्पिक विकास वित्त परिचालन नियमावली 2083 स्वीकृत गर्ने, जेएनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका बुद्धा

0: दर्ता गर्न सकिने नसकिने सम्बन्धमा छानबिन गरी सिफारिश गर्न पूर्व न्यायाधीश श्री बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले पेश गरेको प्रतिवेदन आवश्यक कार्यार्थ गर्न गृह मन्त्रालयमा पठाउने र सहसचिव श्री पद्म कुमार मैनालीलाई नेपाल इन्जिनियरिङ सेवा समयीकरण तर्फको सचिव पदमा बढुवा गरी पूर्वाधार विकास मन्त्रालयमा पदस्थापन गर्ने।
1: यसैबीच इन्टरनेट सेवा प्रदायकहरूले 50 MBPS भन्दा कम गतिको र सस्ता इन्टरनेट प्याकेज बन्द गर्ने घोषणा गरेका छन्। यसले विद्यार्थी, साना व्यवसायी र न्यून आय भएका उपभोक्तालाई मार पार्ने भन्दै तत्काल यो निर्णय फिर्ता गर्नको लागि उपभोक्ता अधिकार कर्मीहरूले आवाज उठाएका छन्। यसअघि चाडपर्वका बेलामा विभिन्न सहुलियत दिने इन्टरनेट कम्पनीले यसपालि न्यूनतम प्याकेज नै हटाएका छन्। यसले गर्दा साना प्रयोगकर्ता सूचना तथा संचारको अधिकारबाट वञ्चित हुने जोखिम बढ़ेको अधिकार कर्मीहरूले टिप्पणी गरेका छन्। इन्टरनेट सेवा प्रदायक संघ नेपाल ले सुर असोजमा विज्ञप्ति जारी गर्दै 19 असोजदेखि लागू हुने गरी सुपथ मूल्य र कम स्पीडका प्याकेज बिक्री तथा नवीकरण नगर्ने घोषणा गरेको थियो।
2: सामुदायिक सूचना नेटवर्क CIN मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा भोटेकोशीपछि प्रभावित क्षेत्रका किसानहरूको उत्पादनमा पुगेको क्षति,
3: स्थानीय खाद्य प्रणालीको साङ्लो टुटु, त्यो साङ्लो टुट्नु भनेको चाहिँ एउटा बाली नष्ट हुनु भनेको त्यहाँका किसानहरूको 6-7-8 महिनाको खाद्य सुरक्षा खलबलिनु हो।
1: कांग्रेसको आर्थिक मार्गचित्र उदार उत्पादनमुखी र न्यायमूलक व्यवस्थापन अर्थतन्त्रका 3 स्तम्भका रूपमा अगाडि बढ़ने, लुम्बिनीमा सुशासन र पूर्वाधारमा प्रगति लगायतका खबर कार्टुन बाँकी नै छन्। CIN को साझा खबर सुन्दै गर्नुहोला।
4: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
5: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडीमेड खानेकुराहरू नखाने, आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
4: ओहो, तिमी त घरको खाने भएछौ नि,
6: के को सरसल्लाह हो दुईजनाको?
5: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
6: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
4: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खान छोड्न सक्छु होला र?
6: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
1: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब CIN।
7: ओहो बहिनी, के भयो तपाईँको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु, हेर्दा आक्रामक देखिन्छ, र्याल पनि काटिरहेको छ।
8: त्यही त दाई, यसले अलि भिन्न व्यवहार देखाइरहेछ, भुकाइ पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेको छु।
7: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रेबिज भएको जस्तो लाग्यो नि, यसलाई खोप लगाउनु भएको थियो?
8: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
7: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो, लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
8: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बच्न के गर्नुपर्छ?
2: दाजु बहिनीको गन्धनमा म पनि मिसिए। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनु पर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
8: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरुद्ध खोप लगाउन भन्छु।
9: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
11: तपाई अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाण्डुबाट प्रकाशित पत्र पत्रिकाका खबर।
12: आजको कान्तिपुरको पहिलो पृष्ठमा जेएनजी आन्दोलनका 300 आरोपितको मात्रै मुद्दा फिर्ता सिफारिश, सरकार चाहन्थ्यो 1778 जनाकै, शीर्षकमा गौरव पोखरेलले लेख्नु भएको खबर प्रकाशित छ। त्यस्तै कांग्रेसमा 100 भन्दा बढ़ी पद थपिए पनि आकांक्षीको व्यवस्थापन हम्मे हम्मे, यसपटक थपिएको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निश्चित प्राय, शीर्षकमा कुलचन्द्र न्यूपानेले लेख्नु भएको खबर प्रकाशित छ। कांग्रेसले 279 सदस्यीय केन्द्रीय कार्यसमिति बनाउने प्रस्ताव अगाडि बढ़ाएको छ। अहिले सभापति एक, वरिष्ठ उपसभापति एक, उपसभापति पहिले दुई र अहिले चारजना रहने प्रस्ताव गरिएको छ भने महामन्त्री पहिले दुईजना र अहिले तीनजना प्रस्ताव गरिएको छ। सहमहामन्त्रीमा पहिला 8 जना र अहिले 15 जनाको सिफारिश गरिएको छ। त्यस्तै कोषाध्यक्षमा 1 जना र प्रवक्तामा 1 जना सिफारिश भएका छन् भने केन्द्रीय सदस्यमा 153 पहिले थिए भने 271 जना अहिले सिफारिश गर्ने गरी कार्य आकांक्षीहरूको व्यवस्थापन गर्ने कांग्रेसको तयारी रहेको छ। त्यस्तै नयाँ पत्रिकाको पहिलो पृष्ठमा पनि कांग्रेसमा जम्बो केन्द्रीय संरचना शीर्षकमा खबर प्रकाशित छ। त्यस्तै स्वास्थ्य बीमाको फेक क्लेम रोक्न एआईको प्रयोग गरिँदै पुसदेखि राष्ट्रिय परिचय पत्र अनिवार्य शीर्षकको खबर प्रकाशित छ। दैनिक 40,000 दावी तर 7,000 मात्रै रुजु शीर्षकमा पनि शिवहरि घिमिरेले लेख्नु भएको खबरमा उल्लेख छ। त्यस्तै निर्माण सामग्रीको मूल्यवृद्धिपछि सरकारी ठेक्काको लागत समायोजन शीर्षकमा मिलन विश्वकर्माले लेख्नु भएको खबर प्रकाशित छ। शक्ति राष्ट्रहरूबीच भइरहेको द्वन्द र आपूर्ति श्रृंखलाले अस्वाभाविक मूल्यवृद्धि भएको पेट्रोलियम पदार्थ, भिटमिन एचडीपीइन पाइप र सिमेन्ट र डण्डीको विशेष मूल्य समायोजन गरी सार्वजनिक ठेक्कालाई अघि बढ़ाउने मन्त्री परिषदले निर्णय गरेको छ। चीनको प्राथमिकतामा कोरोला नाका स्थलगत निरीक्षण गरेर फर्किए चिनिया राजदूत च्वाङ, शीर्षकमा अर्को खबर प्रकाशित छ भने राष्ट्र बैंकले बढ़ायो विदेशी मुद्रा सटै सुविधाको सीमा शीर्षकको खबर पनि कृष्ण रिजालले लेख्नु भएको छ। व्यक्तिगत तथा व्यावसायिक प्रयोजनमा हुने विदेशी मुद्राको सटै सीमा 5 गुणासम्म वृद्धि र स्वास्थ्य उपचारका लागि वार्षिक $30,000 खर्च गर्न पाउने गरी सटै सुविधा पनि राखिएको छ। त्यस्तै सरकारले विभिन्न 13 देशका लागि राजदूतमा सिफारिश गरेका व्यक्तिहरू विरूद्ध परेको उजुरीमाथि आज छलफल गर्ने भएको छ। संसदीय सुनाई समितिमा 5 उजुरी परेका छन्। सार्वजनिक विधाका कारण उजुरी दिने समय हिजोसम्म थपिएको थियो। आज बिहान 11:15 बस्ने समिति बैठकमा ती उजुरी खोल्ने गरी तयारी अगाडि बढ़ाइएको खबर सबैजस्तो पत्र पत्रिकाले प्रकाशित गरेका छन्। त्यस्तै सरकारले चार पर्वलाई लक्षित गर्दै 42 जिल्लाका 61 स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरेको छ। सरकारी स्वामित्वका संस्थानहरू ले सहुलियत मूल्यमा दैनिक उपभोग्य वस्तु बिक्री शुरू गरेको हो। साल टेयरिङ कर्पोरेशन लिमिटेडले देशभर 38 बिक्री केन्द्र मार्फत चिनी, नून, तेल, चामल, चिउरा लगायतका वस्तुमा छूट दिइरहेको छ। यसैबीच खाद्य कम्पनीले बजेट अभावका कारण र बाटोमा देखिएको समस्याका कारण चौपाय खरिद नगर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ। लिमिटेडका सूचना अधिकारी माधव मिश्रले CIN जानकारी गराउँदै यस वर्ष दशैंमा सौलेत, खसी, बोका र च्याङ्रा बिक्री नहुने बताउनु भएको हो। गत वर्ष उपत्यकामा मात्रै करिब 35,000-40,000 खसी, बोका र च्याङ्राको माग रहेको व्यापारीहरूले बताउँदै आएका छन्।
11: यसैबीच नदी किनारका सड़कको डिजाइन परिवर्तन गर्न सुझाव शीर्षकमा गोर्खापत्र दैनिकको पहिलो पृष्ठमा खबर लेखिएको छ। त्रिशुली, भोटेकोशी, सुनकोशी, कालीगण्डकी र काठमाण्डु उपत्यकाभित्रका बागमती तथा विष्णुमती जस्ता नदीको बहाव क्षेत्रलाई संकुचित पारेर सड़क बनाइएका छन्। अब निर्माण गरिने सड़क नयाँ मापदण्ड अपनाएर खर्चिलो भए पनि नदी किनार भन्दा माथिबाट बनाउनुपर्छ। भोटेकोशी बाढ़ी र असोजको दोस्रो साताको बाढ़ीको शिक्षा यही नै हो खबर लेखिएको छ। यसैबीच देशका विभिन्न स्थानमा 5,737 भूमिहीन तथा व्यवस्थित बसोबासीलाई लालपूर्जा वितरण गरिएको छ। भूमि अधिकार व्यवस्थित गर्नको लागि सुकुम्बासी समस्या समाधान गर्नको लागि सरकारले प्राथमिकता दिएको छ। प्रधानमन्त्री शाहले हिजो साँझ सामाजिक सञ्जाल मार्फत यो जानकारी गराउनु भएको हो। विभिन्न जिल्लामा लालपूर्जा नभएका कुकुरहरूका लागि लाल पूर्जा वितरणको कामलाई तीव्र पारिएको उहाँले जानकारी दिनुभएको छ। यसैबीच खोज उद्धार सरकारले स्थगन गरेको खबर नागरिक दैनिकमा लेखिएको छ। भोटेकोशी र त्रिशुली बाढ़ीमा परि बेपत्ता भएका आफन्त गुमाएका परिवारका लागि सोमबारको सरकारी निर्णय पीड़ादायी बनेको छ। हजारौं नागरिक अझै सम्पर्कविहीन रहेकै अवस्थामा सरकारले अत्यावश्यक बाहेकका खोज तथा उद्धार कार्यलाई हाललाई स्थगन गर्ने निर्णय गरेको छ। यसैबीच दशैंको सामान कोराला नाकामै रोकियो शीर्षकमा नागरिक दैनिकै खबर लेखिएको छ। बाढ़ी पहिरोले काली गण्डकी करिडोर अवरूद्ध भएसँगै दशैं र जाड़ो मौसमका लागि चीनबाट ल्याइएका सामग्री कोराला नाकामै रोकिएका छन्। ठूलो परिणाममा फेन्सी विद्युतीय लगायतका सामग्रीहरू नेपाल चीन बीच अहिले चल्तीमा रहेको मुस्ताङ स्थित कोराला नाकाबाट रोकिएका हुन्। दशैं तिहार र जाड़ोमा यसले गर्दाखेरि मूल्य वृद्धि हुने समस्या देखिन्छ। यसै गरी वर्षेनी 5,000 महिलामा स्तन क्यान्सर शीर्षकमा पवित्र सुनारले नागरिक दैनिकमा लेख्नु भएको छ। नेपालका करिब एक दशक अघिदेखिको महिला पाठेघर र मुखको क्यान्सर सम्बन्धीको विभिन्न प्रचार प्रसार लगायतका विभिन्न अभियान गरिए तापनि त्यो प्रभावकारी हुन सकेको छैन। अझै पनि वर्षेनी 5,000 महिलाहरूमा स्तन क्यान्सर भइरहेको खबर लेखिएको छ। यसै गरी विदेशी विनिमय सम्बन्धी व्यवस्थालाई संशोधन गर्न सटै तथा भुक्तानी सीमा बढ़ाइयो शीर्षकमा कारोबार दैनिकमा खबर लेखिएको छ। राष्ट्र बैंकले विदेशी विनिमय सम्बन्धी एकीकृत निर्देशनमा संशोधन गर्दै सूचना प्रविधि आईटी र ऊर्जा पर्यटन तथा अन्तर्देशीय सेवा व्यापारलाई लक्षित गरेर विदेशी मुद्रा सटै तथा भुक्तानी सुविधामा विस्तार गरेको छ। यी खबर लेखिएका छन्। त्यसै गरी चाडपर्वको मुखमा विभिन्न क्षेत्रबाट भएका अनियमितताहरूलाई निरीक्षण गर्नको लागि उपभोक्ता कर्मीहरूले आवाज उठाएका छन्। लुम्बिनीमा सुशासन र पूर्वाधारको प्रगति गर्दै बजेट कार्यान्वयनमा चुनौती देखिएको छ। यो खबर अमरराज आचार्यले दाङबाट लेख्नु भएको छ। लुम्बिनी प्रदेश सरकारले पछिल्ला दुई वर्षमा शासकीय सुधार, सुशासन, भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी, सिंचाई र सामाजिक विकासको क्षेत्रमा आधार निर्माण गर्ने दावी गरेको छ। प्रदेश सरकारले सार्वजनिक गरेको प्रगति विवरणमा प्रशासनिक संरचना निर्माणदेखि सड़क, पुल, खानेपानी, सिंचाई र स्वास्थ्य सेवाको विस्तारका कामलाई उपलब्धिका रूपमा प्रस्तुत गरिएको छ। तर राजस्व लक्ष्य अझै पूर्ण रूपमा हासिल हुन नसकेको र समग्र वित्तीय प्रगति 67% सीमित रहेको देखिएको छ।
12: साझा खबरमा अब विदेशका खबर। भारतको सर्वोच्च अदालतले मतदाता नामावलीको व्यापक पुनरावलोकन सम्बन्धी निर्णयबारे सरकार र निर्वाचन आयोगसँग स्पष्टीकरण माग गरेको छ। पुनरावलोकनका क्रममा अनियमितता भएको आरोप लागेपछि अदालतले हिजो यस्तो आदेश दिएको हो। विपक्षी दल र अधिकार कर्मीले पुनरावलोकन प्रक्रियाको विरोध गर्दै भारतीय निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गर्दै भारतका विभिन्न क्षेत्रमा प्रदर्शन समेत भइरहेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको बाँकी दुई वर्षको राजनीतिक दिशा निर्धारण गर्ने मध्यावधि निर्वाचन नोभेम्बर 3 हुँदैछ। राष्ट्रपतिको नाम मतपत्रमा नरहे पनि कांग्रेसका दुवै सदन, 36 राज्यका गवर्नर तथा हजारौं राज्यस्तरीय पदका लागि हुने निर्वाचनको उहाँको प्रशासनिक रूपमा महत्वपूर्ण प्रभाव पर्ने समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र G7 राष्ट्रले आफ्नो मौजदातबाट थप तेल बजारमा ल्याउने सहमति जनाएको केही दिनपछि साउदीले विश्वव्यापी तेल मौजदात डरलाग्दो हदसम्म पुग्ने बताएको छ। आपूर्ति अभावको जोखिम कायमै रहेको समेत बताइएको छ। साउदी सरकारको बहुमत स्वामित्व रहेको प्रमुख तेल उत्पादन कम्पनीका प्रमुखले आयोजित एक कार्यक्रममा अहिलेकै विश्वव्यापी तेल आपूर्ति प्रणालीलाई दबाव बढ़िरहेको समेत बताउनु भएको छ।
11: साझा खबरमा अब खेल खबर। नेपाल प्रिमियर लीग एनपीएलको फ्रेन्चाइज टोली कर्णाली एक्सले हिजो जुम्लाका विश्व कीर्तिमानी धावक हरिबहादुर रोकायलाई सम्मान गरेको छ। कर्णालीले रोकायलाई 2,50,000 रूपियाँसहित सम्मान गरेको हो। कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर साईले खेल मार्फत कर्णाली र देशको पहिचान अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन योगदान गरेको भन्दै रोकायलाई सम्मान गर्नुभएको हो। यसैबीच नेपाली पुरूष क्रिकेट टोलीले आगामी 25 असोजमा ओमानमा आईसीसी विश्वकप लीग 2 अन्तर्गत क्यानाडासँग प्रतिस्पर्धा गर्दैछ। विश्वकप लीग 2 नेपालको यो अन्तिम सिरिज हो। यस सिरिजले नेपालको एक दिवसीय मान्यता रक्षा हुने वा नहुने निर्धारण गर्नेछ। अंक तालिकाको शीर्ष 6 स्थानमा रहने टोलीको 4 वर्षका लागि अस्थायी एक दिवसीय मान्यता जोगिनेछ। पुछारमा दुई टोलीले एक दिवसीयको हैसियत गुमाउनेछन्। तालिकामा नेपाल 24 अंकका साथ सातौं स्थानमा रहेको छ। यसैबीच एसियाली फुटबल संघले सन् 2030 नयाँ ढाँचाको नेशन्स लीग प्रतियोगिता सञ्चालन गर्ने प्रस्ताव राखेको छ। एएफसीले दुई वर्षमा आयोजना हुने नेशन्स लीग प्रस्ताव कार्यान्वयन भए पनि एसियाबाट फिफा विश्वकप र एएफसी एसियन कपमा छनौटको स्वरूप भने परिवर्तन हुनेछ। नयाँ योजना अनुसार चार वर्षपछि आयोजना हुने नेशन्स लीगमा एसियाका टोलीका लागि तीन तहमा विभाजन गरिने भएको छ।
12: भोटेकुसी बाढ़ीपछि किसानलाई परेको समस्या समाधानको उपाय र ख्याल गर्नुपर्ने पक्ष कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
12: साझा खबरमा अब रसुवा बाढीपछि किसानको समस्याको कुरा। भोटेकोसी बाढीपछि सो क्षेत्रमा थुप्रै किसानहरूले आफ्नो उत्पादन हुने जमीन गुमाएका छन्। उत्पादनका लागि तयारी अवस्थामा रहेका धान खेतहरू बगाएको छ। भोटेकोसी बाढीपछि त्यहाँका किसानहरूले ठूला समस्याहरू भोग्दै आएका छन्। त्यसको समाधान र ख्याल गर्नुपर्ने पक्ष र सरकारवालाको विषयमा हामीले राष्ट्रिय किसान महासंघका राष्ट्रिय निर्देशक केदार कोइरालासँग कुराकानी गरेका छौं।
3: खाद्य उत्पादन र स्थानीय खाद्य प्रणालीको साङ्लो टुटु, त्यो साङ्लो टुट्नु भनेको चाहिँ एउटा बाली नष्ट हुनु भनेको त्यहाँका किसानहरूको खाद्य उत्पादनमा आधारित खाद्य सुरक्षा 6-7-8 महिनाको खाद्य सुरक्षा खलबलिनु हो। अब त त्यहाँको त्यो बगर अवस्था हेर्दै गर्दा त 6 महिना त के त्यो फेरि
11: पुनरुत्थान
3: त्यो कसरी खेतीयोग्य बनाउने भन्ने अर्को पर्सपेक्टिभ त्यहाँ देखियो। अर्को त्योभन्दा पनि डरलाग्दो अवस्था, अहिले तत्काल सबै बाटाहरू क्षति भएका छन्। त्यो डाँडोमा फलेको ल डाँडोमा खोलो पुगेन, डाँडोमा फलेको चीजबीजहरू बजारमा ल्याउनलाई बजारै छैन, त्यस पछाडि अलि टाढाको बजारमा लगाउँ सड़कै छैन। अब त्यो खाली प्रभावितको मात्रै नभएर ओरपरका गाउँलेहरूको उत्पादन पनि बिग्रनेवाला छ। अर्को फेरि हाम्रो कृषिको अर्को पाटो हेरौं, 2,50,000 भन्दा बढी लाइभ स्टक विशेष गरी गाई भैंसी बाख्रा कुखुराको नष्ट भएको अवस्था छ। अनि त्यस पछाडि 100 हाराहारीमा माछाका पोखरीहरू ड्यामेज भए हराए गए त्यो अवस्था छ। यो लेभलको पशुमा आधारित घरधुरीको जीविकोपार्जन थियो त्यो पनि खलबल भयो। यो सबै चीजलाई पुनरुत्थानमा लिएर आउनको लागि निकै अभ्यास गर्नुपर्ने अवस्था देखिन्छ।
11: अब दूध संकलन गर्ने डेरीहरू बगायो, अब पारीबाट ल्याउने दूधहरूले अब बजार पाएन। अब यसको लागि चाहिँ अब विस्तारै उठ्नुपर्ने छ, विस्तारै अब सामान्य जीवनमा आउनुपर्ने छ। अब त्यसको लागि चाहिँ अब किसानहरू जसको सबै कुरा बगायो होइन, अब त विस्तारै उठ्छु म फेरि काम गर्छु भन्न चाहनेलाई चाहिँ अब कसरी व्यवस्थापन गर्नुपर्छ?
3: व्यवस्थापकीय हिसाबले अब हाम्रो कृषिमा आधारित ग्रामीण अर्थतन्त्रलाई पुनर्जीवित गर्नको लागि योभन्दा पछाडि अब हामीले यसलाई अलिकति पुनरुत्थानमा काम गर्नुपर्छ। पुनरुत्थानमा काम गर्दै गर्दा महासंघ किसान कृषक समूहको छाता संगठन भएको नाताले हामीले देख्दै गरेको कुरा चाहिँ त्यो त्यहाँ अब पुनर्लाभका कार्यक्रम गर्दै गर्दा पुनर्लाभको कार्यक्रम भनेर पटकै कार्यक्रमले यसको सोल्युसन निकाल्दैन। यसलाई कृषि पुनरुत्थानको विशेष प्याकेज योजना आयोग, कृषि मन्त्रालय, हाम्रो संघीय तहको, प्रदेश तहको र पालिका तहको एकदमै समन्वयमा कृषि पुनरुत्थानको विशेष प्याकेज लिएर आउनुपर्छ।
11: किसान महासंघका राष्ट्रिय निर्देशक केदार कोइरालासँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
12: बाढ़ी प्रभावित 504 सरकारी संरचना बनाउन 5.5 खर्ब आवश्यक। राहत तथा पुननिर्माणको कानून हेरफेर गर्न प्राधिकरणको प्रस्ताव। नदी किनारका सड़कको डिजाइन परिवर्तन गर्न सुझाव।
11: सरकारले सिफारिश गरेको 13 राजदूत विरूद्धको उजुरीमाथि आज संसदीय समितिमा छलफल हुने। चाडपर्व नजिकीसँगै 42 जिल्लामा सुपथ मूल्य पसल सञ्चालनमा बाटोका कारण यसपटक खाद्यले खसीबोका बिक्री नगर्ने।
2: बाँकेका किसानको धानबालीमा बोट सुक्दै जाने समस्या, बाढ़ी प्रभावित क्षेत्रका किसानको उत्पादनमा सरकारले विशेष पहल गर्नुपर्ने सरकारवालाको भनाई, युद्धका कारण बढ़ेको मूल्य समायोजन गर्न सरकारको निर्देशन।
11: भारतमा मतदाता सूची विवादमा निर्वाचन आयोगसँग सर्वोच्चको जवाफ माग। अमेरिकामा मध्यवादी निर्वाचन नोभेम्बरको 3 हुने। जी 7 का राष्ट्रले आफ्नो मौजातबाट थप तेल बजारमा ल्याउने।
2: र जापानमा आयोजित विश्व एसियाली खेलकुदमा नेपाल 2 काँस्यमा सीमित। जुम्लाका विश्वकीर्तिमानी धावक हरिबहादुर रोकाई नगद सहित सम्मानित।
11: साझा खबरको अन्त्यमा कार्टुन। कार्टुन हामीले आज नयाँ पत्रिका दैनिकमा कर्नर किक शीर्षकमा रवि मिश्रले लेख्नु भएको कार्टुन लिएका छौं। यहाँ एउटा रेडियो सेट झुण्डाइएको छ र रेडियोबाट समाचार सुनिरहेको जस्तो दृश्य देखिन्छ। श्रीमान श्रीमती दुईजना जस्ता देखिन्छन्। यसो हेर्दाखेरि बाढ़ी प्रभावित क्षेत्रका व्यक्तिहरू जस्तो देखिन्छ। अनि यहाँ अति विपन्नलाई घर बनाउन 75,000 अनुदान भनेर रेडियोले भनिरहेको छ र त्यहाँ श्रीमान श्रीमती सल्लाह गर्दै भन्नुहुन्छ, यो घर बनाउने पैसा हो कि घरको पोस्टर बनाउने पैसा?
2: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई दीपक आचार्य र सन्तोष कन्दर्प विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: check. It's 7 a.m.
1: अहिले बिहानको 7 बजेको छ।

0: एलम्बु एफएम 89.6 MHz।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग।
2: दिदी, ख्रिष्टमा नयाँ जीवन पाएका मानिसहरू कसरी जिउनुपर्छ र कसरी हिँड्नुपर्छ भन्ने कुरालाई अझ स्पष्ट रूपमा बुझ्नेछौ। जहाँ हामी पहिले अन्धकारमा थियौं तर अब प्रभुमा ज्योति भएका छौं, त्यसैले ज्योतिका सन्तान चाहिँ हिँड्नुपर्छ भन्ने महत्वपूर्ण सन्देशलाई आजको अध्ययनको यात्रामा हामी थाहा गर्नेछौ।
1: दाइ, तपाईँले ज्योतिका सन्तान चाहिँ हिँड्नुपर्छ भन्ने कुरा गर्नुभयो, यो हिँडाई हामी कसरी हिँड्न सक्छौ? के तपाईँ यसलाई अझ प्रष्ट पार्न सक्नुहुन्छ?
2: ज्योतिमा हिँड्नु भनेको परमेश्वरको वचनमा हिँड्नु हो। यो विषयलाई आजको अध्ययनको यात्राले स्पष्ट रूपमा हामीलाई बुझाउनेछ।
1: दाइ, यसको मतलब कि यो जीवन चाहिँ पापबाट अलग भएर जिउने जीवन हो?
2: तपाईँको तर्क केही हदसम्म ठिक छ भाइ। यो पापबाट मात्र अलग भएर जिउने जीवन होइन, यो त ख्रिष्टलाई मानिसहरूको बीचमा प्रकट गर्ने र उहाँको चरित्र धारण गर्नुपर्ने हो।
1: त्यसो भए दाइ, हामी संसारमा रहँदा पनि संसारको अन्धकारहरू त हुन्छन्, अब के हामी त्यसको भाग चाहिँ हुनुहुँदैन भन्ने कुरा तपाईँले बताउनुभयो?
2: अवश्य पनि भाइ, क्रिश्चियन संसारमा रहन सक्छ तर संसारको पापले उसको हृदयलाई नियन्त्रण गर्न भने दिनु हुँदैन।
1: अर्थात हाम्रो पहिचान बदलिएपछि हाम्रो जीवनको चाल पनि बदलिनुपर्छ।
2: बिल्कुलै भाइ, ख्रिष्टमा नयाँ जीवन पाएपछि पुरानो अन्धकारको बाटोमा निरन्तर हिँडिरहन मिल्दैन, त्यसैले

हामी भविष्यको दुलाई हो। अहिले चाहिँ खालि ख्रिस्टको चर्चसँग मगनी भएको छ। विवाह चाहिँ भविष्यमा हुनेछ, जब चर्च जो सत्य विश्वासीहरू हो पृथ्वीबाट माथि उठाइ लगिँदछ स्वर्गीयमा। त्यस बेला ख्रिस्ट र चर्चको विवाह हुनेछ। अहिले चाहिँ ख्रिस्टसँग केवल चर्चको मगनी मात्र भएकोले गर्दा हामी विश्वासीको जीवनयापन त्यस्तो हुनुपर्छ जुन उहाँको दृष्टिमा ग्रहण योग्य र खुशी पार्ने हिँडे हो, किनकि हामी एक दिन यीशु कहाँ प्रवेश गरिनेछौ, उपस्थित गरिनेछौ। सबभन्दा पहिले हामी देख्नेछौ एफिसी 5:1-5 पद, जुन हामीले अघिल्लो दिनमा देखेका थियौं। त्यसपछि हामी आगे लगातार आफ्नो वचन खण्डतिर बढ्नेछौ। एफिसी 5:1-5 भनिएको छ, यसकारण तिमीहरू प्रिय बालकहरू झैं परमेश्वरका देखा सिकी गर्नेहरू हो अनि प्रेममा हिँड, जसरी ख्रिस्टले पनि हामीलाई प्रेम गर्नुभयो र मिठो बास्न दिने सुगन्ध हुनको लागि भेटी र बलिदानको रूपमा आफैलाई हाम्रा निम्ति परमेश्वर कहाँ अर्पण गर्नुभयो। तर जस्तो पवित्र जनहरूलाई सुहाउँछ त्यस्तै तिमीहरूको बीचमा व्यभिचार, सबै अशुद्धता वा लोभको नामसम्म पनि नलियोस्। न त फोहोर कुरा, न त मूर्खतापूर्ण बातचित, न त ठट्टा दिल्लगी, यी सुहाउने कुराहरू होइनन्, तर बरु धन्यवाद नै चढाइयोस्, किनकि तिमीहरू यो कुरा जान्दछौ, कुनै व्यभिचारीले वा अशुद्ध मानिसले वा लोभी मानिसले जो मूर्ति पूजक हो ख्रिस्टको र परमेश्वरको राज्यमा कुनै पैतृक सम्पत्ति पाउने छैन। अनि आज हामी यही विषयलाई निरन्तर अघि बढाउनेछौ र आज हामी देख्नेछौ एफिसी 5:6-17। एफिसी 5:6-7 हेर्दै अगाडि बढौ। यहाँ यस प्रकार लेखिएको छ, कुनै मानिसले तिमीहरूलाई खोक्रो कुराले धोका नदियोस्, किनकि यी कुराहरूकै कारणले गर्दा परमेश्वरको क्रोध आज्ञा नमान्ने सन्तानहरूमाथि आइपर्दछ। यसकारण तिनीहरूसित सहभागी नहौ। अमित्र, यी पापहरूको कारण नवजन्म नभएका मानिसहरूमाथि परमेश्वरको क्रोध खनिनेछ भन्ने तथ्यको दृश्यमा यसले यो कुराको पछ्याउँछ कि परमेश्वरका सन्तान ती पापहरूमा फस्दाखेरि बिना परमेश्वरको दण्ड नपाइकन उम्कने छैन। यदि ती पापमा लाग्ने कुनै व्यक्ति परमेश्वरको सन्तान हो भने परमेश्वरले उसलाई दण्ड दिनेछ, अनुशासन दिनुहुनेछ। तपाईँलाई यादै होला, उहाँले दाऊदलाई दण्ड दिनुभयो जब दाऊद पापमा फसेथे। पहिलो कुरन्थी 11:31-32 पदमा भनिएको छ, किनकि हामीले आफैलाई जाँच्यौं भने हाम्रो न्याय गरिने छैन, तर संसारसँगै हामी पनि दोषी ठरिन नपरोस् भनेर हाम्रो न्याय गरिँदाखेरि प्रभुद्वारा हामी तार्न पाउँछौं। यदि तपाईँ पाप गर्न सक्नुहुन्छ अनि यसबाट बिना दण्ड उम्कन सक्नुहुन्छ भने तपाईँ परमेश्वरको सन्तान हुनुहुन्न। तपाईँलाई थाहा छ किन? किनभने परमेश्वरले तपाईँलाई संसारसँग दोषी ठहराउनु पर्नेछ, जुनको अर्थ हो तपाईँ उद्धार पाएको जन हुनुहुन्न। यदि तपाईँ परमेश्वरको सन्तान हुनुहुन्छ भने र यी पापहरू गर्नुहुन्छ भने परमेश्वरले तपाईँलाई ताड्न दिनुहुनेछ, तपाईँलाई उहाँले कोरा लगाउनुहुनेछ। यदि परमेश्वरले तपाईँलाई ताड्न दिनुहुन्न, कोरा दिनुहुन्न भने तपाईँ भयानक अवस्थामा, डरलाग्दो स्थितिमा हुनुहुन्छ। यसको मतलब तपाईँ उहाँको सन्तान हुनुहुन्न, किनभने परमेश्वरले शैतानका सन्तानहरूलाई छुनुहुन्न।
आगे पद 8-10 पदमा भनिएको छ।

0: किनकि बितेको समयमा तिमीहरू अन्धकार थियौ, तर प्रभुमा अब तिमीहरू ज्योति हौ, ज्योतिका सन्तानहरू चाहिँ हिँड। किनकि सबै भलाइ, धार्मिकता र सत्यतामा नै आत्माको फल हुन्छ। प्रभुलाई मनपर्ने कुरा के हो सो जाँचेर थाहा गर। पावलले विश्वासीहरूलाई प्रभुमा आउनभन्दा पहिलेको अघिको अवस्थाको याद दिलाउँछन्। तिनीहरू खाली अन्धकारमा मात्र थिएनन्, तिनीहरू अन्धकार थिए। हामी विचार गर्दछौ कि नवजन्म नपाएका मानिस अन्धकारमा हुन्छन्, तर वास्तवमा त्यो यो भन्दा धेरै खराब हो। एक समयको कुरो हो, म भलिबल खेल्न जाँदा मेरो टिममा एक अविश्वासी व्यक्ति थिए। वास्तवमा ऊ ठूलो रेस्टुरेन्टमा मद्यपान दिने व्यक्ति थिए। जब उनी बात गर्दथे, मैले महसुस गरे कि उनी केवल अन्धकारमा मात्र थिएनन्, उनी स्वयं अन्धकार थिए। ओ, त्यो मानिससँग कस्तो दयनीय जीवन थियो, अवस्था थियो। पद 8 को पहिलो खण्डमा भनिएको छ, तर प्रभुमा तिमीहरू अब ज्योति हौ, जुनको मतलब हामीले उहाँको प्रतिबिम्ब गर्नुपर्दछ जो संसारको ज्योति हुनुहुन्छ। पाउल ज्योतिको फलको सूचित गर्दछन्। उसले ती विशेषताहरूका चिन्हित गर्दछन् जुन सधैँ ज्योतिको साथ जान्छ। 9 पदमा भनिएको छ, किनकि सबै भलाई धार्मिकता र सत्यतामा नै आत्माको फल हुन्छ। विश्वासीले यस तरिकामा आफ्नो जीवनको जाँच गर्न पर्दछ, यो देख्नलाई कि ऊ परमेश्वरको इच्छामा र परमप्रभुलाई मनपर्ने हिँडाइमा छ या छैनन्। तपाईँले याद गर्नुभएको होला, पहिले युहन्ना 1:7 पदले ज्योतिमा हिँड्ने कुराको बताउँछ, जस्तो कि उहाँ ज्योतिमा हुनुहुन्छ। कसैले मलाई प्रश्न सोधेको थियो, ज्योतिमा हिँड्नु भनेको के हो? यहाँ हामीसँग परमेश्वरको वचनबाट यसको वर्णन छ, भलाइपनामा र धार्मिकतामा र सत्यतामा हिँड, जुन इमानदारीता र सत्यता वास्तविकता छ। अनि यो हप्तामा 7 दिन हाम्रो हिँडाइ हुनुपर्छ, केवल आइतबार मात्र होइन। अनि यसको मतलब ती 7 दिनहरूमा दिनको 24 घण्टा हो, अनि यो तमाम दिनमा हाम्रो जीवन राम्रो हुनुपर्छ, असल हिँडाइ हुनुपर्छ, जुन प्रभुलाई खुसी तुल्याउँछ। अनि 11-13 पदमा भनिएको छ, अनि अन्धकारका निष्फल कामहरूसँग संगति नगर, तर बरु तिनीहरूका दोष प्रकट गरिदेऊ, किनकि तिनीहरूद्वारा जो कुराहरू गुप्तमा गरिँदछन् तिनको चर्चा गर्नु पनि शर्मको कुरा हो। तर जति कुराका दोष प्रकट गरिएका छन् ती सब ज्योतिद्वारा प्रकट गरिएका छन्, किनकि हरेक जसले प्रकट गर्दछ त्यो ज्योति हो। हामीले अन्धकारका निष्फल कामहरूसँग संगति गर्नु हुँदैन। परमेश्वरको सन्तान कतै पनि अन्धकारका कामहरूसँग जान सक्दैन। जस्तो कि ज्योति र अन्धकार शारीरिक भौतिक संसारमा मिसिन सक्दैन, तिनीहरूले गोप्यमा गरेका कामहरूको चर्चा गर्न पनि शरमका कुरा हुन्। अरू त के हामीले तिनीहरूको बारेमा कुरा पनि गर्नुहुँदैन। त्यसको सट्टामा हामीले के गर्नुपर्छ भन्दा बरु तिनीहरूको दोषहरू प्रकट गरिदिनुपर्छ। यसको मतलब यो होइन कि विश्वासीहरू बदला ल्याउने, परिवर्तन ल्याउने सुधारक हुनुपर्छ। यसको मतलब यो हो, उसको जीवनको ज्योतिद्वारा उसले अन्धकारका कामहरूको डाँट्नु पर्दछ। ज्योतिले त्यो कुराको प्रकट गरिदिन्छ जुन अन्धकारले छिपाउँदछ। अन्धकार यसलाई प्रचार गरेर हटाइँदैन, यसलाई लेक्चर दिएर हटाइँदैन, अन्धकार ज्योतिको उपस्थितिद्वारा हट्दछ। त्यहाँ धेरै ख्रिस्टियनहरू छन् जसले विवेचक दोषदर्शी विधि वा प्रचार विधिको लिन्छन्। तिनीहरू उद्धार नपाएका मानिसलाई यो भनेर सोझ्याउन चाहन्छन्, कोशिश गर्छन्, तिमीहरूले फल्ना फल्ना काम गर्नु हुँदैन। मित्र, अन्धकारमा पुग्ने जाने त्यो तरिका होइन, तपाईँ ज्योति हुनुपर्छ। तपाईँले मानिसहरूलाई यी कुराहरूको प्रचार गर्न सक्नुहुन्न, तपाईँ तिनीहरूलाई भन्न सक्नुहुन्न कि के गर्नु के नगर्नु। म लगातार त्यस्ता मानिसहरूबाट पत्र पाउँदछु जसले मलाई भनिरहेका छन् कि मैले केही निश्चित पापको विरूद्धमा प्रचार गर्नुपर्छ। मित्र, मेरो काम परमेश्वरको वचनको ज्योतिको मार्ग देखाउनु हो, दिनु हो, अनि त्यही कुरा परमेश्वरले सही भन्नुहुन्छ गर्नलाई। तपाईँ कुनै व्यक्तिलाई ख्रिस्टमा उसलाई लेक्चर दिएर कुन कुरा गलत हो सो कुरा भनिदिएर जित्न सक्नुहुन्न। तपाईँले उद्धार नपाएको मानिसलाई उसको आचरणको बदल्न कोशिश गर्नुहुँदैन, उसले आफ्नो आचरणको बदल्न सक्दैन। बदलिनुको खातिर उसलाई नयाँ जन्मको आवश्यक छ। तपाईँ उसलाई औल्याउँदै यो भन्न सक्नुहुन्न, यो नगर त्यो नगर, बच्चा बालक न हो। तपाईँ ज्योति हुनुपर्छ र ज्योतिले सधैँ अन्धकारलाई अन्धकारको असर गर्दछ, प्रभाव पार्दछ। म एकजना स्त्रीलाई चिन्छु जो डोमिनेन्ट क्यारेक्टर वा प्रबल चरित्रकी थिइन्। अर्को शब्दमा पतिलाई आधिपत्यमा राख्ने चरित्रकी थिइन्। तपाईँले देख्नु भएको होला कि कोही कोही स्त्री पतिमाथि शासन चलाउने व्यक्ति प्रबल चरित्रका हुन्छन् र पतिलाई मुनि राख्न चाहन्छन्। त्यो स्त्री त्यस प्रकारकी थिइन्। त्यस दिन त्यो स्त्री म कहाँ आएर, एक दिनको कुरो हो, भनिन्, तिनको पति उद्धार नपाएका मानिस थिए, प्रभुलाई नपाएका, उद्धार नपाएका मानिस थिए, र मलाई आफ्नो प्रार्थनामा उसलाई याद गर्न विन्ती गरे। अनि मैले अति नै विश्वासयोग्य र इमान्दारीपूर्वक तिनको पतिको निम्ति प्रार्थना गरे। त्यसपछि तिनी फेरि केही समयपछि म कहाँ आएर भनिन् कि उनी चर्चमा आउँदैछन् तर ख्रिस्टलाई आफ्नो उद्धारकर्ताको रूपमा ग्रहण गर्न चाहँदैनन्। त्यसपछि तिनले मलाई भनिन्, आफ्नो भनाइलाई निरन्तर जारी राख्दै, बिहानको खाजा नास्ताको समयमा आँसु सहित ख्रिस्टलाई ग्रहण गर्नुहोस् भनी उसलाई आग्रह विन्ती गर्दछु। फेरि दिउँसोको भोजनको समयमा मैले उसलाई आँसुसँग रुँदै ख्रिस्टलाई ग्रहण गर्न विन्ती गर्दछु। यसरी सधैँ आँसुसँग रुँदै उसलाई ख्रिस्टलाई ख्रिस्टको ग्रहण गर्नुहोस् भनी म आग्रह गर्दछु। तर अहिलेसम्म मेरो पतिले ख्रिस्टलाई आफ्नो उद्धारकर्ताको रूपमा ग्रहण गरेको छैन। जब मैले तिनको यो कुरा सुने, मनमनै मैले सोचे कि यस्तो पतिसँग सधैँ खाना खाने समयमा सधैँ रुने रुन्ची पतिसँग सायद त्यो पति दिगदार भइसक्यो। त्यसकारण मैले तिनलाई भने, तिमीले त्यो विषय फेरि कहिले पनि उसँग चर्चा नगर्नु, यसले उसलाई ख्रिस्टका ल्याउनको सट्टामा झन् दिगदार भएर अझ ख्रिस्टबाट टाढा भौतारी जान्छ। त्यसपछि मैले तिनलाई भने, अब त्यस तरिकामा आफ्नो पतिलाई सुसमाचार लेक्चर दिन छोडेर सबभन्दा पहिले आफैलाई विचार गर, जाँच। उसको सामने अति नै प्रिय, ख्याल वास्ता गर्ने, प्रेम गर्ने पत्नीको रूपमा आओ। आफैलाई नम्र दिनताको साथ पेश गर। आफ्नो जीवनद्वारा ख्रिस्टको साक्षी देखाओ, ख्रिस्टको ज्योतिको देखाओ, एक नमूनाको जीवन देखाओ, ताकि तिम्रो पतिले यो कुरा थाहा पाउन सकुन् कि साँच्चै नै तिम्रो जीवनमा जीवित प्रभु हुनुहुँदो रहेछ, यसरी तिम्रो तमाम व्यवहार चालचलनद्वारा उसले तिम्रो जीवनमा ख्रिस्टलाई देख्न सकुन्। अमित्र, त्यस स्त्रीले आफ्नो पतिलाई लेक्चर दिन प्रचार गर्न छोडिन्। छ महिनाभित्र तिनको पतिले ख्रिस्टको निम्ति आफ्नो निर्णय बनाए। वास्तवमा तिनले पहिले गलत प्रचारकको कुरा सुनिरहेकी थिइन्। तिनले आफ्नो पतिलाई प्रचार गरिरहेकी थिइन् जबकि तिनी ज्योति बन्नुपर्ने थियो। मित्र, हामीले आफ्नो अविश्वासी जीवन साथीलाई प्रचार गर्नु हुँदैन। मेरो मतलब यो होइन, म यसमा विरोध गर्दिन, तर सबभन्दा महत्वपूर्ण कुरा चाहिँ के हाम्रो जीवनमा त्यो ख्रिस्टको ज्योति छ, के हाम्रो जीवन प्रचार अनुसारको नमूनाको साक्षीको जीवन छ। यो कुराको याद राखौं कि प्रचारद्वारा वा लेक्चरद्वारा अन्धकार लोप हुँदैन, अन्धकार ज्योतिद्वारा लोप हुन्छ, हट्दछ। त्यसकारण तपाईँ र मेरो जीवनमा ज्योति हुन आवश्यक छ, सबभन्दा महत्वपूर्ण कुरा चाहिँ। अनि 14 पदमा भनिएको छ, यसकारण उहाँ भन्नुहुन्छ, हे निदाउने ब्युँछ र मूर्तहरूका बीचबाट उठ, अनि ख्रिस्ट तिमी माथि चम्कन हुनेछ। यहाँ त्यस्तो आज्ञा छ जुन मानवीय दृष्टिकोणबाट आज्ञा पालन गर्न असम्भव छ। कसरी कुनै मानिस मूर्ताबाट उठ्दछ, कसरी कुनै मानिस आत्मिक मृत्युबाट ब्युँदछ यानि उठ्दछ, केवल परमेश्वरले मात्र हामीलाई उठाउन ब्युताउन सक्नुहुन्छ। मलाई लाग्छ यहाँ पौलको भनेको तात्पर्य के हो भने, आत्मिक निन्द्रामा बेहोसीमा परेका विश्वासीहरू ब्युजन आवश्यक छ, उठ्न आवश्यक छ। पद 15-देखि 17 भनिएको छ, यसकारण तिमीहरू होसियारीसँग हिँडिरहेका छौ कि छैनौ, हेर बुद्धिहीन चाहिँ होइन तर बुद्धिमान चाहिँ हिँड, समयलाई खेर जा नदेऊ किनकि दिन खराब छ। यसै कारण तिमीहरू मूर्ख नहो तर प्रभुको इच्छा के रहेछ सो बुझ्ने हौ। मित्र, विश्वासीहरूको हृदयको सम्बन्धमा यो अर्को आज्ञा हो, उनी बुद्धिमान पूर्वक हिँड्नुपर्छ। उसको हृदयले परमेश्वरको लागि जिउने कामको महत्वको र यस घड़ीको समयको आवश्यकता वा झट्ट कार्यवाही गर्नुपर्ने जरूरतको प्रकट गर्नुपर्छ। उसको हृदयको सम्पूर्ण लक्ष्य परमेश्वरको इच्छामा रहनु हो। उनी परमेश्वरको इच्छामा हिँड्नु पर्दछ जस्तो कि रेलगाड़ी त्यसको लिकमा हिँड्दछ। यो संसारमा उसको हृदयले यो कुराको प्रमाण गर्नुपर्दछ कि उनी ख्रिस्टका हुन्। मित्र, विश्वासीहरूको त्यस्तो हृदय हुनुपर्छ, चाहे ऊ कुनै पेसामा नै किन नहोस्, नोकरीमा, व्यापारमा वा कुनै पनि क्षेत्रमा, जुनले यो कुराको प्रमाणित गर्नुपर्छ कि ऊ ख्रिस्टका हुन्। उसको जीवित ख्रिस्टसँग मगनी भइसकेको छ, एक दिन ऊ ख्रिस्टको दुलही हुनेछिन्। ख्रिस्टियनको हृदय त्यस्तो हुनुपर्छ जुन देखेर नसोधिकन यो कुरा मानिसले थाहा पाउन सकुन् कि ऊ ख्रिस्टका सन्तान हो। मित्र, हामी होसियारपूर्वक हिँड्नु पर्दछ र हाम्रो हृदय कस्तो छ त्यसको बुद्धिमान पूर्वक र होसियारीपूर्वक हिँड्नु पर्छ। अमित्र, अर्को दिनमा हामी देख्नेछौ चर्चको अनुभव। आज हामीले देख्यौं चर्चको ख्रिस्टसँग मगनी भइसकेको तथ्यमा उसको हृदय यस संसारमा कस्तो हुनुपर्छ। प्रभु आफ्नो वचन अध्ययनमा आशिष दिउन्।
1: आजको दिनले हामीलाई एउटा कुरा गहिरोसँग बुझाएको छ, हामी पहिले अन्धकारमा थियौं तर आज हामी ख्रिस्टमा आएपछि प्रभुमा ज्योतिमा भएका छौं। त्यसैले हाम्रो जीवन पनि अन्धकारको जस्तो हुनुहुँदैन र हामी ज्योतिका सन्तान हौ भने उहाँको चरित्र हाम्रो जीवनमा देखिनुपर्छ भन्ने सन्देशले आज हामीलाई निकै नै छोएको छ भन्ने म विश्वास गर्दछु।
2: अवश्य पनि भाइ, एफिसीको पुस्तक 5:6-17 हामीलाई हाम्रो पहिचान अनुसारको जीवन जिउन बोलाउँछ। यदि हामी ज्योतिका सन्तान हौ भने हाम्रो चालचलनमा पनि ज्योति देखिनुपर्छ। हाम्रो जीवनमा भलाइ, धार्मिकता र सत्यको फल देखिनुपर्छ। हामीले प्रभुलाई के मनपर्छ भनेर खोज्नुपर्छ, अन्धकारका कामबाट अलग रहनुपर्छ अनि परमेश्वरले दिनुभएको समयलाई बुद्धिमानीपूर्वक प्रयोग गर्नुपर्छ। हाम्रो हिँडाई ख्रिष्टमा रहेर बुद्धिमानीपूर्वक हुनुपर्छ भन्ने सन्देश हामीलाई दिएको छ।
1: साँच्चै नै, त्यसैले आदरणीय श्रोताहरू, आज हामी सबैले आफैलाई जाँचौं। के मेरो जीवनमा ख्रिष्टको ज्योति देखिन्छ? के मेरो व्यवहारमा भलाइ, धार्मिकता र सत्यको फल छ? के म संसारको चालमा हिँडिरहेको छु कि प्रभुलाई मनपर्ने बाटोमा? मेरो समय कहाँ खर्च भइरहेको छ? र सबैभन्दा महत्वपूर्ण, के म आफ्नो इच्छा भन्दा पहिले परमेश्वरको इच्छा खोजिरहेको छु?
2: हजुर, र आदरणीय श्रोताहरू आउनुहोस्, हामी अन्धकारका मानिसहरू झैं होइन, ज्योतिका सन्तान झैं हिँडौं। आत्मिक निन्द्राबाट जागौं। संसारको खोक्रो शिक्षाबाट नबहकिनुहोस्। परमेश्वरको वचनमा आफ्नो जीवन जाँचौं, समयको सदुपयोग गरौं र प्रभुको इच्छा बुझेर बुद्धिमानीपूर्वक जियौं। हाम्रो जीवन यस्तो ज्योति बनोस् जसबाट हाम्रो परिवार, समाज र हाम्रो वरपरका मानिसहरूले ख्रिस्टलाई देख्न सकुन्। यही प्रार्थना र आशाका साथ आजको लागि हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्राबाट बिदा हुन्छौ। अर्को अध्ययनमा हामी फेरि पनि परमेश्वरको पवित्र वचन लिएर भेट्नेछौ। तबसम्म प्रभु यीशु ख्रीष्टको अनुग्रह, प्रेम र शान्ति हामीहरू सबैसँग रहिरहोस्।
1: आजको हाम्रो यो एफिसीको अध्ययनलाई यही नै अन्त्य गर्दै हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ र साथै हामी हजुरको माझमा एउटा खुशीको खबर अनि एकदमै उत्साहजनक समाचार लिएर चाहिँ हजुरको माझमा आएका छौं। अब आउने यही कार्तिक 21 गते र नोभेम्बर 7 दिनमा हामी बाइबल क्विज कार्यक्रमलाई चाहिँ सञ्चालन गर्दैछौं र यसमा विजेता हुनुहुने पहिलो, दोस्रो र तेस्रो व्यक्तिहरूलाई चाहिँ उपहारको व्यवस्था पनि गरिएको छ। त्यसैले नढिलाउनुहोस्, हामीसँग सम्पर्क गर्नुहोस् र यसमा तपाईँ कसरी भाग लिन सक्नुहुन्छ भन्ने कुराको जानकारी पाउनको निम्ति हामीलाई सम्पर्क गर्नुहोस्। हाम्रो सम्पर्क नम्बर 9704209797 9704209797।

0: time check is 8 a.m.
1: अहिले बिहानको 8 बजेको छ।

Elembu FM 89.6 MHz.

0: विक्रम
1: हेर्नुस्
0: विक्रम कता छ?
1: ऊ भर्खर डिप्रेसनबाट मुक्त भइरहेको छ। उसले तपाईँसँग
2: कुरा गर्नु छ कि
1: तपाईँको छाया पनि हेर्न चाहन्छ। उसले माया गर्नुहुन्छ भने

0: मरे के हो
1: हेर त रगतै रगत भो छ्या म त त्यस्तो हेर्न नि सक्दिन
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
1: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
0: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
1: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
2: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौ बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
2: नेपाल सरकार विज्ञापन बोर्ड
4: इलम्बु ब्रेक टाइम टाइम चेक इट्स 9 एएम
3: अहिले बिहानको
4: Elambu FM 89.6 megahertz 89.6 megahertz
5: मलाई माग्न घरमा अस्ट्रेलियन पियारोले केटा आएका छन् म यो प्रेम सम्बन्धमा बस्न सक्दिन इलम र ठेगान नभएको मान्छेसँग साइन गाँसेर मेरो यो पुरै जीवन धारामा पार्नु छैन
6: जीवन फलिफा हुन्छ भने मुख्य नै भन्न सक्छु

0: सम्बन्ध सधैँ नाशको हुँदैन, उताप सडाप हुन्छ, धरार आउँछ, झगडा हुन्छ,
1: घरमा आएर हल्ला गजल्छ, यो मेरो मात्रै बच्चा हो, तेरो होइन।
2: बाबु बाबु, ए बाबु,
0: कति छुट्टी राख, काम गर्ने मन छैन, छिटाइदे, यहाँ लास आइसक्यो।

0: मलाई माग्न घरमा अस्ट्रेलियन पियारो केटा आएका छन्। म यो प्रेम सम्बन्धमा बस्न सक्दिन। इलम र ठेगान नभएको मान्छेसँग साइनो गाटेर मेरो यो पुरै जीवन धारामा
1: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्।
2: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
1: डेंगू रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
1: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
2: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।

Sound check. It's 9 a.m. अहिले बिहानको 9 बजेको छ।

Elimbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

0: नमस्कार, हेलम्बो एफएमबाट प्रसारण भइरहेको बिहान 9 बजेको हेलम्बो खबरमा स्वागत छ। म आइसिंह तामाङ। शुरूमा हेलम्बो खबरका मुख्य शीर्षकहरूबाट। कांग्रेस महाधिवेशन आज मनोनयन दर्ता गरिँदै 7,114 जना मतदाता भोटेको श्री त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको बैठक आज बस्दै। काठमाडौँ उपत्यकामा खसी बोका र च्याङ्ग्रोको कारोबार घट्ने, भोटेको श्री त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको बैठक आज। र बेल्जियममाथि फ्रान्सको पुनरागमन। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। सिन्धुपाल्चोकमा स्थानीय तहमा शान्ति सुरक्षा अपराध नियन्त्रण सेवा प्रवाह र लागू औषध नियन्त्रण सम्बन्धी सचेतना तथा अभिमुखीकरण कार्यक्रम सुनकोशी गाउँपालिकामा सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको आयोजनामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेको अध्यक्षता तथा सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्र प्रसाद तिमल सिन्हाको प्रमुख आतिथ्यतामा रहेको थियो। कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्मा, सुरक्षा निकायका प्रमुख प्रशासकीय अधिकृत हरेन्द्र चौधरी, वडा अध्यक्ष, शाखा प्रमुख, वडा सचिव, संचारकर्मी तथा कर्मचारीहरूको सहभागी रहेको थियो। कार्यक्रममा शान्ति सुरक्षा कायम, अपराध नियन्त्रण, लागू औषध नियन्त्रण, फैसला कार्यान्वयन र प्रभावकारी सेवा प्रवाह लगायतका विषयमा छलफल तथा अभिमुखीकरण कार्यक्रम गरिएको थियो। स्थानीय तह र सुरक्षा निकायका बीच समन्वय तथा सहकार्य बढ़ाउँदै नागरिकलाई प्रभावकारी सेवा उपलब्ध गराउने विषयमा जोड़ दिनुभएको थियो। कार्यक्रममा स्थानीय तहमा शान्ति सुरक्षा सुदृढीकरण, अपराध, लागू औषध नियन्त्रण र सार्वजनिक सेवा प्रवाहलाई थप प्रभाव कार्य बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ। सिन्धुपाल्चोक जिल्लाको मैलम्चीमा महिला तथा बालबालिकाको अधिकार संरक्षण, मानवाधिकार प्रवर्धन र महिला सशक्तिकरण क्षेत्रमा क्रियाशील महिला आत्मनिर्भर केन्द्रको 34 वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष सञ्चमाया तामाङको अध्यक्षतामा भएको सभामा संस्थाको वार्षिक गतिविधि, प्रगति र आगामी कार्य दिशाका बारेमा छलफल गरिएको थियो। कार्यक्रममा लैंगिक हिंसा सम्बन्धी अभिमुखीकरण कार्यक्रम समेत सञ्चालन गरिएको थियो। सभामा मैलम्ची घारक वडा अध्यक्ष चन्द्र बहादुर तामाङ, संस्थाका पूर्व अध्यक्षहरू इन्द्रावती बहुमुखी क्याम्पसका प्रमुख राधाकृष्ण श्रेष्ठ, त्यसै गरी विभिन्न विद्यालयको प्रतिनिधि र महिला विकास संस्थाका प्रतिनिधिहरूको सहभागी रहेको थियो। सभामा सचिव सुनिता परियारले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष सरिता दुलालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने आगामी लैंगिक हिंसा न्यूनीकरणमा दिनमा मानवाधिकार प्रवर्धन, महिला नेतृत्व विकास र आर्थिक सशक्तिकरणलाई प्राथमिकताका साथ अगाडि बढ़ाइने निर्णय समेत गरिएको छ। हेलम्बो खबरमा राष्ट्रिय खबर। नेपाली कांग्रेसको 15 महाधिवेशन आज मनोनयन दर्ता हुँदैछ। काठमाडौँको खुल्ला मंचमा जारी कांग्रेसको 15 महाधिवेशन नयाँ नेतृत्व चयनका लागि आज मनोनयन हुने भएको हो। केन्द्रीय निर्वाचन समितिको अनुसार उम्मेद्वारी मनोनयनका लागि आज बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म समय तोकिएको छ। अपरान्ह 4:30 बजे अन्तिम नामावली प्रकाशन गरेपछि दावी विरोध र साँझ 7 बजे उम्मेद्वारीको दोस्रो नामावली प्रकाशन गर्ने कार्यतालिका छ र भोलि बिहान नाम फिर्ता र अन्तिम नामावली प्रकाशन दिनभर प्रचार प्रसार हुनेछ भने असोज 22 गते बिहान 7 देखि साँझ 5 बजेसम्म मतदान हुनेछ। निर्वाचन विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने र मतदान सकिए लगतै मतगणना शुरू हुनेछ। त्यसपछि महाधिवेशनमा 7,114 जना मतदाताको रहेको समितिले जनाएको छ। हालसम्म प्रकाशन गरिएका नामावलीमा छुटेका प्रतिनिधिको नाम अन्तिम नामावलीमा प्रकाशन गरिने समितिका सदस्य सचिव राजु कठवालले बताएका छन्। हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय र भटेको श्री त्रिशुले विपद सम्बन्धी संसदीय विशेष समितिको बैठक आज बस्दैछ। संसदीय सचिवालयमा अनुसार बैठक आज बिहान 9 बजेबाट नै सिंहदरबार स्थित सार्वजनिक लेखा समितिको सभा हलमा बस्नेछ। बैठकमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय र भटेको श्री त्रिशुले विपद सम्बन्धमा गृह मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयसँग छलफल गर्ने कार्यसूची रहेका छन्। यसपालिको दशैंमा काठमाडौँ उपत्यकामा मात्र 40,000 संख्यामा खसी बोका र च्याङ्ग्रोको खपत हुने भएको छ। दशैंमा मासुको उपभोग अत्याधिक हुने हुँदा खसी बोका खपत हुने धेरै हुने गर्छ र गत वर्ष दशैंमा उपत्यकामा 50,000 देखि 55,000 संख्यामा खपत भएकोमा यस वर्ष त्योभन्दा घटेर 40,000 देखि 42,000 संख्यामा खसी बोका खपत हुने अनुमान गरिएको काठमाडौँ चौपाया खरिद बिक्री संघले जनाएको छ। बाढ़ी पहिरोको कारण खसी बोका ल्याउन कठिन हुने र मूल्य बढ़ेका कारण कम खपत हुने व्यवसायीले अनुमान गरेको छ। दशैंमा उपत्यकामा गाउँ गाउँमा ठूलो संख्यामा खसी बोका खपत हुने गर्दा व्यवसायीले गाउँ गाउँमा गएर नै खरिद गरी बिक्री गर्दछन्। संघ अध्यक्ष जीवन राज खड्काले रसुवाको भोटेकोसीमा गएको बाढ़ीले जीव जनधनको क्षति पुर्याएको र पछिल्लो समय आएको बाढ़ी अविरल वर्षाले ठूला ठूला ठाउँमा भत्किएको बाटो भत्किएकाले खसी बोका ल्याउन कठिन हुँदा खपत घट्ने समेत जानकारी गराएका छन्। खबरमा अब विदेशको खबर। रूस विरूद्ध युद्धमा जर्मनीले युक्रेनलाई दिने साथ र समर्थनमा कुनै पनि कमी कमजोरी नहुने जर्मन चान्सलर फ्रेडरिज मार्जले बताएका छन्। आइतबार किव भ्रमणका क्रममा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग 1 अर्ब युरो सहयोगको सम्झौतामा हस्ताक्षर गरेको छ। सम्झौतापछि पत्रकार सम्मेलनमा बोल्दै महर्जनले सहयोग रकमको अधिकांश हिस्सा रूस विरूद्धको लड़ाईमा खर्च हुने बताएका छन्। यसमध्ये 25 करोड़ युरो युक्रेनमा ऊर्जा क्षेत्रमा मरमत खर्च हुनेछ र रूस विरूद्धको युद्धमा जर्मनीले युक्रेनलाई सहयोग गरिरहने समेत बताएको छ। र रूसले हाइब्रिड आक्रमण साइबर आक्रमण र गलत सूचनाको आरोप आधारहीन रहेको पनि बताउँदै आएको छ। खबरमा अब खेल खबर। खेल खबरमा माइकल ओलोसीको 2 गोलमा फ्रान्सले यूएएफ नेशन्स लीगमा बेल्जियमलाई 4-1 हराएको छ। बेल्जियमको डोडी लुकेबाकियो गोल अग्रता लिएको थियो। यसमा 1981 फ्रान्समाथि पहिलो जित सम्भव देखिएको थियो तर जेन्दिन जिदानको फ्रान्सले त्यसपछि 4 गोल गरेको छ। त्यसपछि डिजेरे डियुपले बराबरी गोल खेलेको छ। प्रशिक्षक रोबर्ट माचीको नेतृत्व मा खेलिरहेको इटालीले भने टर्कीलाई 3-1 हराएको छ। हामी हेलम्बो खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बो खबरका मुख्य मुख्य शीर्षकहरू पुनः एकपटक। सिन्धुपाल्चोकमा स्थानीय तहमा शान्ति सुरक्षा अपराध सचेतना अभिमुखीकरण कार्यक्रम सम्पन्न। कांग्रेस महाधिवेशन आज मनोनयन दर्ता 7,114 मतदाता। श्री त्रिशुले विपद सम्बन्धी संसदीय विशेष समितिको बैठक बस्दै काठमाडौँ उपत्यकामा खसी बोका र च्याङ्ग्रोको कारोबार घट्ने र बेल्जियममाथि फ्रान्सको पुनरागमन जित। बिहान 9 बजेको समाचार सकियो। अर्को समाचारका साथमा मध्याह 12 बजे आउनेछौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आइसिंह तामाङ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।
1: एबा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन? के को खोजीमा हुनुहुन्छ बा?
2: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
1: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखारत्न साक्य ज्यासल सुनसारी पसल छँदैछ नि।
3: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-620-51 9841-67-84 चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै।
4: डेंगू रोग ला लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
5: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
4: डेंगु रोगको रोकथामका उपायहरू:
5: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
4: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
5: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
4: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
5: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
6: खेरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
7: दाई, तीन चार दिनदेखि हेर्नु न ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटी दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
8: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
7: किन?
8: डेङ्गु रोगमा यस्तो औषधिले झन् चित्त बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
7: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
8: डेङ्गु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाईबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पुर्न पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ, बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
7: ए, लामखुट्टेको टोकाईबाट बच्नु पर्यो।
8: याद गरौ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौ।
6: खेरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
9: Lumbu FM 89.6 MHz.
10: म तिमीले सच्चै माया गर्छु।
11: कतिजनालाई भनिसक्यो एउटै डायलग?
10: विद्या नाच, म तिमीले सच्चै माया गर्छु।
11: विद्या त हुनु पर्यो नि नाच्नलाई।

0: दुखा गर्छौ जस
1: टाइम चेक इट्स 10 AM
2: अहिले बिहानको 10 बजेको छ।

0: Elambu FM 89.6 MHz.
1: एलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ तामाङ सेलो।

0: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाई सुन्न सक्नुहुन्छ तामाङ सेलो
1: हेलम्बु ब्रेक टाइम।
2: दाई तीन चार दिनदेखि हेर्नु न ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटी दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
3: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
2: किन?
3: डेङ्गु रोगमा यस्तो औषधिले झन् चिकित्सा बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
2: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
3: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाइबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पुर्न पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि सुत्नु पर्दा झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
2: ए, लामखुट्टेको टोकाइबाट चाहिँ बच्नु पर्यो।
3: याद गरौ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौ।
4: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
5: बा,
6: हजुर बुहारी,
5: ग्रिल मेसिन, फर्निचर का मेसिन, ट्याक्टर का पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
6: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि। सिन्धु पाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पूर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि।
7: हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्राक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि, प्रोपाइटर नारायण घले, मोबाइल 98493406667 र 98187798। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
8: मानसिक समस्याबाट बच्ने उपायहरू।
9: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
8: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
9: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
8: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
9: असल साथीहरूसँग मात्रै संगत गरौं।
8: मादक पदार्थ र लागु औषध सेवन नगरौं।
9: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
8: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: डेंगू रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
11: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्ने तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
2: डेंगू रोगको रोकथामका उपायहरू:
11: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
2: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
11: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
2: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
11: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
4: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
1: हेलम्बु एफएम 89.6 मेगाहर्ज।
12: तिनीम कदेवले भाबै
13: आए
12: ढोकर गरेन हानुसिरी दिनु
13: दादी खाला दलरम खा गैले
12: तिनी झम लपदा जाएन झ्याकुले नाना खाजी थिए जोकर

0: Wait, just a minute. We'll return back. New Aliku Hutto and Restaurant Private Limited. So Tara Shangatsu Gadi Nagarpalika 5 Sindhupalso. Our services, deluxe room with AC, hot and cool water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugate. New Aruniko Hotel and Restaurant Private Limited. Soltara Shangatsu Gurinagarpalika 5, Sindhupalso. Email hotelaruniko@gmail.com. Contact 011-620-326-960-982293. New Aruniko Hotel and Restaurant Private Limited, Soutara Shanga Sugari Nagarpalika 5, Sindhupalso.
1: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
2: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
1: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।

0: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
1: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
0: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
1: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
0: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
1: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
0: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
1: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचारप्रति विश्वस्त हुनुहोस्।
0: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
1: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
0: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनाऊ, सत्य समाचारको खोजी गरौं।
2: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
3: के पार मित्र, ये दुम्सले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा है मित्र?
4: मित्र, छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।

0: साङ्लो बुढो, बने पाने पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
1: किन हुनु नि मेरो भाइ, टाई मात्र लगाएर भएन नि? अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
2: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
1: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
3: हजुर, यहाँ बिहे, छेवर, सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडीमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। 3 जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
4: स्थान राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्दे चोकको अगाडि लाली गुराँस फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
3: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
5: 98-49-29-13-27।
6: तपाईँ अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

0: Elambu FM 89.6 MHz.
1: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाई सुन्न सक्नुहुन्छ नेपाली पप गीतहरू।

0: wait just a minute. We will return back.
1: ए बाबु हजारो छ टच बालेर जाऊ.
2: आ पर्दैन आमा, त्यही पुग्ने त हो. एकैछिन त हो नि, म पुगेर आइहाल्छु के.
1: बर्खाको बेला छ, अध्ययारोमा हिँड्दा सर्पले टोक्न सक्छ. उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि.
2: है बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो.
1: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
2: भन्नुभयो नि. मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो.
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ.
3: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं.
4: नेपाल सरकार विज्ञापन बोर्ड.
3: मानसिक समस्याबाट बच्ने उपायहरू.
4: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं.
3: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं.
4: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं.
3: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ.
4: असल साथीहरूसँग मात्रै संगत गरौं.
3: मादक पदार्थ र लागू औषध सेवन नगरौं.
4: नियमित स्वास्थ्य परीक्षण गरौं. मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं.
3: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ.
4: नेपाल सरकार विज्ञापन बोर्ड.
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो.
5: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्.
6: मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर.
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो. यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्. मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्.
6: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु.
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ. हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ. दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ.
8: हिंसा सहनु पनि अपराध हो. हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्. उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ.
3: नेपाल सरकार विज्ञापन बोर्ड.
9: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो. कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ. यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं. कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं.
3: नेपाल सरकार विज्ञापन बोर्ड.
10: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ फिल्म बयाथ्याम 89.6 मेगाहर्ज.

Thank you.

0: Elambu Break Time.
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ओहो काकी, के को सिंगर पटार हो यस्तो, घर त उज्यालो देखि

0: देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सुत बदर पनि हुन्छ।
1: ए हो र,
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाप्रे, अब चाहिँ के हुने हो?
1: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नआत्तिन, यस्तो त जसले नि लेखिहाल्छ नि।
3: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
1: तिमीलाई थाहा थिएन?
3: थाहा थिएन।
1: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
3: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
1: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
4: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
2: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: नमस्ते डाक्टर सर।
7: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
6: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
7: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
6: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
7: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
6: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
7: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
6: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
7: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
8: यो हो हेलम्बु FM 89.6 MHz।

0: time check is 12 noon.
1: अहिले मध्याह्नको 12 बजेको छ।

0: Wait just a minute. We will return back.
1: दाई तिन चार दिनदेखि हेर्नु न ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटे दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
2: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
1: किन?
2: डेङ्गु रोगमा यस्तो औषधिले झन् चिकित्स बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
1: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
2: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाइबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पुर्न पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
1: ए, लामखुट्टेको टोकाइबाट चाहिँ बच्नु पर्यो।
2: याद गरौ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौ।
3: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
4: बा,
5: हजुर बुहारी,
4: ग्रिल मेसिन, फर्निचर का मेसिन, ट्रैक्टर का पार्ट्सहरु चाहिए थियो, लिन पठाउनु भएको छ का जानी होला?
5: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि। सिन्धु पाल्चोकको चौतारामा घले इन्टरप्राइजेस छँदैछ नि। ट्रैक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइजेस त हो नि। हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्रैक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिंग वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठीक अगाडि, प्रोप्राइटर नारायण घले, मोबाइल 9843940667 र 9818779008। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
6: एबा, चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ होइन? के को खोजीमा हुनुहुन्छ बा?
7: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक, भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी।
6: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजार सँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो, विश्वासिलो, भरपर्दो, बेखा रत्न साके ज्यासल सुनचारी पसल छँदैछ नि।
8: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य, 011-620-51 9841-567-84। चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै।
1: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
9: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
1: डेङ्गु रोगको रोकथामका उपायहरू:
9: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेङ्गु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
9: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
1: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
9: डेङ्गु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
10: एलम्बु एफएम 89.6 मेगाहर्ज।

0: இளம்பு பிரேக் டைம்.
1: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र अविभाजित सार्वभौम सत्ता सम्पन्न संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो. भनदा विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
2: संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य
1: हो. संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो. विकास भनदा संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
3: संघ प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर.
1: हो, अनि यो तीनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन्. नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो. अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
4: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ. त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ. र अनुसूची 9 भने संघ प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर.
1: संघ प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? सबैजनाले एकै स्वरमा भन त

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य। शीर्षक, आत्मनिर्भर बनौ।
3: भरपर्दो, विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
2: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षण।

0: चौक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टा पट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टा पट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
0: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागरचो गोडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98140057105।

0: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
1: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
0: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
1: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
0: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
1: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
0: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
1: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
0: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
1: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
0: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनाऊ, सत्य समाचारको खोजी गरौं।
2: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
3: तपाईं अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

जापान तथा अस्ट्रेलिया जानको लागि उत्कृष्ट शैक्षिक गन्तव्य सगोल इन्टरनेसनल एजुकेसन एन्ड कन्सल्टेन्सी पुतली सडक काठमाडौँ।

अनि बाबु आज तिमीहरूको डान्स छ भनेको होइन, ल सुरु गरौँ।

0: minute. Just a minute. We will return back. Return back.
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
2: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
2: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
2: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
1: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: के भयो? के को हल्ला खल्ला हो यो?
4: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
5: के सकिनु नि? गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
3: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
5: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
4: हो त है, हामीले त ध्यानै नदिएको।
5: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
6: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
7: किन आँखा मिचेको मिचै गरेको?
4: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
7: धेरै समय मोबाइल चलाइसिक्या
4: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
7: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
4: ए, त्यसो भए जोगिन के गर्ने त?
7: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति। बुझिस? यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
8: मोबाइल हेर्दा ध्यान दिउ, आँखालाई बचाऊ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: नमस्कार सेनसेविका दिदी।
11: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
12: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
11: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
10: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, सागसब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
11: हो त,
12: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
11: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: दाई तीन चार दिनदेखि हेर्नु न ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटी दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
2: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
1: किन?
2: डेङ्गु रोगमा यस्तो औषधले झन् चिकित्सा बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
1: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
2: डेङ्गु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाईबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पूर्ण पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न

0: याद गरौ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल भएका अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौ।
1: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
2: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
3: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
2: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
3: खै के भने भने दिदी,
4: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाउँ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
7: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
6: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
7: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
6: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
7: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
6: सचेत बनाऊ।
7: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड। मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
7: डर लाग्नु, निद्रा नलाग्नु,
6: अनौठा विचार आउनु,
7: निराशा बढ्नु, खुसी नहुनु,
6: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
7: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
6: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
7: छटपटी हुनु, चिटचिट पसिना आउनु,
6: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
7: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
6: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
7: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: सुन्दै हुनुहुन्छ हेलुम्बा एफएम 89.6 मेगाहर्ज।
9: आइज खै त तैँले भन केटी,
10: टाइम त भइसक्यो, आउनु पर्ने हो।
9: चढ्छ नि,
10: चढ्छ।
11: ओ दाजु, कसलाई कुरी रह हो?
9: जसलाई कुरे नि, तिमीलाई के मतलब?
10: त्यही त भने
9: मेरो तिम्रो ड्याडको हो र।
11: बाटो नभए नि आउने मान्छे त मेरै हो नि।
12: के हो दाइ अहिलेको बच्चाहरू, जुङ्गा छैन लभ गर्ने?
9: त्यही त
11: दाजु, जुङ्गा त तपाईँको पनि आँट छैन नि।
9: हो त, खै तेरो आइफोन 11 निकाल्दा यस्तो फोटो सोटो खिच्दिउँ पोर्ट्रेट स्टाइलमा।
10: निकाल भनेको के? निकाल छिटो फोन भएको छोड्दे। आइफोन पनि आइसँग नि फोन छ नि, हामी पनि
12: ओ यही हो।

0: ठिकै छ, हिँड्छौँ
1: किन न, हेर न आज यहाँ घुम्दा घुम्दा मेरो पर्सै हरायो,
0: हो र
1: हल्का सपिङ पनि गर्नु थियो,
0: मेरो एटिएम छ नि, लो यो लिएछौ,
1: थ्याङ्क यू,
2: वेलकम,
1: अनि पिन नम्बर ओके बाई, थ्याङ्क यू,
0: साथी भाउजूको नाम चाहिँ के हो नि, लामो सोध्नु पर्छ, सोध्न त,
3: तपाईँले सम्पर्क गर्न खोज्नु भएको नम्बर मिलेन,
0: के भयो
2: नम्बर मिलेन भन्छ यार, लो ठग्यो कि क्या,
0: मेरो एटिएम
2: ओए बरिस क्या हो,
0: यहीँबाट आएको थियो आवाज, अँ मैले सुनेको थिएँ के,
4: तैँले गर्दा त हो नि,
0: अँ मैले हुनु, यसले गर्दा हो नि,
2: मैले चाहिँ के गरेँ,
4: पानी मुनि गए पनि छोड्दिनँ।

走走走走，去去去去，走走走走，张辉。

नानी के हो पारा तिम्रो, त्यो केटालाई तिमीले भन्दा बढी मैले चिनेछु, तिम्रो लागि मैले केटा हिर्सिया छु, लयर फटाऊ।

0: இளம்பு பிரேக் டைம்.
1: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
2: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
1: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
2: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
1: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
2: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
1: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
2: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
1: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
2: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
1: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौं।
3: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
4: अरुणिको होटल एण्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड, रेस्टुरेन्ट प्राइभेट लिमिटेड, चौतारा सागरचु गढी नगरपालिका 5 सिन्धुपाल्चोक्स रुम विथ एसी, हट एण्ड कोल्ड वाटर, एलईडी टिभी, सेमिनार हल, रेस्टुरेन्ट एण्ड बार, फ्री वाइफाई, पार्किङ एरिया, फ्यामिली एण्ड जोयफुल इन्भाइरोमेन्ट, कस्टमर सेटिस्फेक्सन इज आवर कन्जुगेन्स। न्यू अरुणिको होटल एण्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड, चौतारा सागरचु गढी नगरपालिका 5 सिन्धुपाल्चो, इमेल होटल अरुणिको @gmail.com, contact 011-620-326-9860-982293. New Aruniko Hotel and Restaurant Private Limited, Kautara Shankar Sugari Nagarpalika 5, Sindhupal.
5: ओइनी के पार ओइ मित्र, यो दुम्सले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र?
6: मित्र छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
7: ए आमा हो, साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
6: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
5: राम राम राम राम राम, अब भो त यति कामको लागि यहाँ बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
6: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
8: हजुर, यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडिमेड कपडा पाउनुका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। 3 जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
9: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डी चोकको अगाडि लाली गुराँस फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
8: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
10: 98-49-29-27-27।
11: बा
12: हजुर बुहारी,
11: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
12: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि, सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल त्यही घले इन्टरप्राइज त हो नि। हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्रैक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि। प्रोपाइटर नारायण घले। मोबाइल 9894340667 र 9818779908। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
10: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
13: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण। पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा। सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइकमा त होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
10: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर, चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 9814007।

0: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र अभिभाज्य सार्वभौम सत्ता सम्पन्न संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो भनेर त विद्यार्थी भाइ बहिनीहरू नेपाल कस्तो राज्य हो रे
1: हो
0: संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो
2: संघ प्रदेश र स्थानीय तह गरी 3 तहको सरकार रहने व्यवस्था छ सर
0: हो अनि यो तिनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन् नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ
3: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर
0: संघ प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा सबैजनाले एकै स्वरमा भन त

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिष्ट्रारको कार्यालय।

0: बेचे राम्रोसँग गाउनुहोस् नगाउनु भए घर जानुहोस्
1: हो।

Mata e Rambu FM Sindicu. Sabe, Bani, you know, sorry.

0: जय मसीह अनि नमस्कार। रेडियो कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका तपाई तमाम आदरणीय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछु। म प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाण्डुमा उत्पादन भई यहाँहरूको घर आँगनको रेडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। तपाई हाम्रो दैनिक जीवनका तितामीठा अनुभवका साथै परमेश्वरको जीवित वचनका बारेमा चर्चा गर्ने रेडियो कार्यक्रम जीवनको वचन यहाँहरूले निरन्तर सुन्दै र साथ दिँदै आइरहनु भएको छ। हामीलाई विश्वास छ यो कार्यक्रमबाट तपाई पक्कै पनि आशिषित भइरहनु भएको छ। आज पनि कार्यक्रमलाई अन्तसम्म सुनेर साथ दिनुहुनेछ भन्ने हामीले विश्वास गरेका छौ। श्रोता, कार्यक्रम जीवनको वचनमा अब भने धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ।
1: आजको प्रवचन सेवामा परमेश्वरको जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता यीशु ख्रीष्टको पवित्र र उच्च नाउँमा ख्रीष्टीय अभिवादन तथा जय मसीह भन्न चाहन्छु। आजको प्रवचन सेवाको लागि बाइबल धर्मशास्त्रबाट मत्तीद्वारा लिखित सुसमाचारको 22 अध्यायको 34 40 पदहरूलाई यहाँहरूको बीचमा म पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भनिकन आउनुहोस्, यसरी हामी पाठ गर्नेछौ। उहाँले सदुकीहरूलाई चुप पार्नुभयो भन्ने सुनेर फरिसीहरू उहाँ कहाँ भेला भए। तिनीहरूमध्ये एकजना व्यवस्थाका अध्यापकले उहाँको परीक्षा गर्ने विचारले उहाँलाई सोधे, गुरूज्यू, व्यवस्थामा महान आज्ञा कुन हो? उहाँले तिनलाई भन्नुभयो, तैले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले र आफ्नो सारा प्राणले र आफ्नो सारा समझले प्रेम गर्नु। महान र प्रथम आज्ञा यही हो। दोस्रो पनि त्यस्तै छ, तैले आफ्नो छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नु। सारा व्यवस्था र अगमवक्ताहरूको शिक्षाको आधार नै यी दुई आज्ञाहरू हुन्। आदरणीय श्रोता, यो खण्डलाई हामीले हेर्दै गर्दाखेरि विशेष गरेर यहाँ हामीले देख्ने मुख्य विचार भनेको सारा व्यवस्था र अगमवक्ताहरूका शिक्षाको आधार नै महान आज्ञाहरू हुन् र महान आज्ञा र प्रथम आज्ञा यही हो भनेर भन्नुभएको कुरा हामी यहाँ देख्छौ। विशेष गरेर यहाँ यीशु प्रभुले शिक्षा दिइरहनु हुँदाखेरि भीड़हरू उहाँका पछि पछि थिए र त्यसमध्येमा पनि सबैभन्दा मुख्य पात्रहरू भनेको सदुकीहरू, फरिसीहरू र शास्त्रीहरू नै थिए र उनीहरूले यस ठाउँमा यीशु प्रभुको शिक्षालाई एकदमै अवलोकन गर्ने गर्दथे, अथवा अर्को भाषामा यीशुले के बोल्नुहुन्छ र यीशुले के गर्नुहुन्छ भन्ने कुराको चियो चर्चामा व्यस्त भएका मानिसहरू नै थिए र सदुकीहरूले विशेष गरेर येशूलाई फसाउने हिसाबले प्रश्नहरू गरेका थिए। फरिसीहरूले पनि येशूलाई फसाउने हिसाबले प्रश्नहरू गरिरहेका थिए। येशू प्रभुको शिक्षण सेवामा उहाँले सिकाउनु भएको कुराहरूलाई उनीहरूले खुबै ध्यान दिएर सुन्ने गर्दथे र सदुकीहरूले सोधेको प्रश्न अनुसार पुनरुत्थानको बारेमा प्रश्न गरेका थिए, जसले चाहिँ पुनरुत्थान हुन्छन् र आत्माहरू हुन्छन् भन्ने कुरा, स्वर्गदूतहरू हुन्छन् भन्ने कुरा उनीहरू विश्वास गर्दैनथे। मरेकाहरू पुनरुत्थान हुन्छन् र स्वर्गदूतहरू हुन्छन् भन्ने यिनीहरूले विश्वास गर्दैनथे। त्यसकारण यिनीहरू मन्दिरमा सेवारत हुन्थे र त्यस बेला यीशुलाई उनीहरूले प्रश्नहरू सोधेर फसाउन खोजेको कुराहरू हामी यहाँ देख्छौ र यीशु प्रभुले चाहिँ हरेक समय होसियारीका साथ, बुद्धिमानीका साथ उहाँले उत्तर दिनुभएको कुरा पनि हामी यहाँ देख्छौ। अब यस ठाउँमा जब सदुकीहरूलाई यीशुले चुप पार्नुभयो अथवा चुप पार्नुभएको खबरले फरिसीहरू उहाँका भेला भए, किनभने फरिसीहरूले पनि यीशुलाई फसाउन नै खोजेको थियो र सदुकीहरूले पनि फसाउन नै खोजेको थियो। र यस्तो बेलामा सदुकीहरू चुप, यीशुले सदुकीहरूलाई चुप पार्नुभएको खबर पाएर फरिसीहरू उहाँका भेला भए र उनीहरूले यस्तो प्रकारका प्रश्न गरेको हामी देख्छौ। तिनीहरू मध्ये एकजना व्यवस्थाका अध्यापकले उहाँको परीक्षा गर्ने विचारले उहाँलाई सोधे, गुरूज्यू, व्यवस्थामा महान आज्ञा कुन हो? यसरी यीशु प्रभुलाई उनीहरूले प्रश्न गर्दछन् र व्यवस्थाका अध्यापकले नै यो कुरा सोधे, किनभने व्यवस्थाको अध्यापक अथवा व्यवस्थालाई उल्था गर्ने व्यक्ति जो शास्त्रीहरू पनि हुन् र उनीहरूले प्रश्न गर्छन् र उनले प्रश्न गर्यो व्यवस्थाको महान अथवा व्यवस्थामा महान आज्ञा कुन हो। यसरी यीशु प्रभुलाई प्रश्न गरेको कुरा हामी यहाँ देख्छौ र उहाँले तिनीलाई भन्नुभयो, तैले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले र आफ्नो सारा प्राणले र आफ्नो सारा समझले प्रेम गर्नु महान र प्रथम आज्ञा यही हो। यीशु प्रभुले दिनुभएको उत्तर साह्रै नै घदलाग्दो, अर्थपूर्ण र सत्य नै थियो। त्यसैले उहाँले उनीहरूलाई यो जवाफ दिनुभयो, तैले परमप्रभु आफ्नो परमेश्वरलाई आफ्नो सारा हृदयले र आफ्नो सारा प्राणले र आफ्नो सारा समझले प्रेम गर्नु भनिकन व्यवस्थाकै खण्डबाट, बाइबल धर्मशास्त्रबाट नै उहाँले उत्तर दिनुभयो र यो उत्तर अति नै महान थियो। र उहाँले दोस्रो पनि त्यस्तै छ भनेर भन्नुभयो, तैले आफ्नो छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नु हो। र व्यवस्थामा यति गहिरो कुरा परमेश्वरले धेरै वर्ष अगाडि व्यवस्था दिँदाखेरि, मौसालाई व्यवस्था दिँदाखेरि नै यो सबै कुरा लेखिएको थियो र यो कुरा व्यवस्थाका अध्यापकलाई थाहा थियो र यिनीहरूले पढ़िरहेकै थियो र शास्त्रीहरूले र सदुकीहरूले र फरिसीहरूले यो कुराहरू उनीहरूले पढ़ेको कुराहरू पनि हामी थाहा गर्छौ र पढ़ेर उनीहरूले यो कुराहरूलाई त्यति गहन रूपमा लिएको हामी देख्दैनौ। त्यसैले पनि प्रभु येशूले उनीहरूलाई यो उत्तर दिँदै हुनुहुन्थ्यो कि आफ्नो परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले र आफ्नो सारा समाजले प्रेम गर्नु, यसको अर्थ व्यवस्थाप्रति आज्ञाकारी हुनु, व्यवस्थामा भनिएका सबै कुराहरू तन मन धनले पालन गर्नु भन्ने कुरा यहाँ देखिन्छ र छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नु भनेको छ। छिमेकी भनेको एकदमै महत्वपूर्ण व्यक्तिहरू हुन् जुन छिमेकी चाहिँ आफ्नो वरिपरि रहन्छन् र उनीहरूलाई प्रेम गर्नु, आफैलाई जस्तै प्रेम गर्नु। त्यसकारणले उहाँले यहाँनिर भन्दछ, सारा व्यवस्था र अगमवक्ताहरूको शिक्षाको आधार नै यी दुई आज्ञाहरू हुन्। प्रथम आज्ञा, महान आज्ञा र दोस्रो आज्ञा, यी दुई आज्ञाहरू बडो गहन रूपमा छन्। यीशुलाई फसाउने हिसाबले सोधिएको भए पनि यीशु प्रभुले उत्तर दिनु हुँदाखेरि व्यवस्थाको आधारमा नै शिक्षा दिनुभयो र उल्टो व्यवस्थामा भएका गहन कुराहरूलाई, गहिरा कुराहरूलाई, सत्य कुराहरूलाई यीशुले उनीहरूलाई सिकाउनु भयो। यसरी लेखकले चाहिँ यो खण्डमा महान आज्ञाको बारेमा उल्लेख गरेको छ। पहिले परमेश्वरलाई अनि छिमेकीहरूलाई आफैले जस्तै प्रेम गर्नु भनेका छन्। आदरणीय श्रोता, हामीले यो वचन सुन्दै गर्नु गर्दाखेरि परमेश्वरको महान आज्ञालाई पहिचान गर्नु र पालन गर्नु आवश्यक छ। यीशुलाई विश्वास गर्ने कुरा महत्वपूर्ण छ भने उहाँले भन्नुभएको वचन पालन गर्नु त्यत्तिकै महत्वपूर्ण छ। सदुगीहरूलाई फरिसीहरू र शास्त्रीहरूले परमेश्वरको वचन व्यवस्था पाएर पनि त्यो व्यवस्था अनुसार नचलेको अवस्थाहरू यीशुले भेटाउनु भयो। उनीहरू बाहिर चाहिँ देखावटी रूपमा उनीहरूले ढुङ्गिएको काम गरे, भित्र एउटा बाहिर अर्को, र समाजमा देखाउने हिसाबले उनीहरू जिउन थाल्यो। तर व्यवस्थाको मर्म अनुसार, व्यवस्थामा लेखिएको अनुसार उनीहरूले गरेनन्। त्यसै कारणले पनि येशु प्रभु व्यवस्थालाई पालन गर्न यहाँ आउनुभयो। व्यवस्थाका सत्य कुरालाई सही ढंगले प्रस्तुत गर्नलाई उहाँ आउनुभयो। उहाँले सिकाउनु भएको शिक्षा देखेर सबैजना छक्क परे र उनीहरू छक्क परेर येशु प्रभुको शिक्षामा उनीहरू केन्द्रित भएको पनि हामी थाहा पाउँछौ। यीशुले सिकाउनु भएको शिक्षा चाहिँ अरूको भन्दा आधिकारिक रूपमा थियो भन्ने कुरा पनि बाइबल धर्मशास्त्रले बताउँछ। यीशु ख्रिस्टले व्यवस्थालाई पूरा गर्न आउनुभएको हो। उहाँले व्यवस्थालाई पालन गर्नुभयो र हामीले पालन गर्न नसक्ने अथवा मानिसहरूले पालन गर्न नसकेको व्यवस्था उहाँले पालन गरेर देखाउनुभयो। आदरणीय श्रोता, येशु ख्रिस्ट आज हाम्रो परमेश्वर हुनुहुन्छ। उहाँले व्यवस्थालाई भंग गर्न आउनु भएन, तर व्यवस्थालाई पालन गर्न उहाँ आउनुभयो र व्यवस्थालाई पूरा गर्न उहाँ आउनुभयो। र यीशुलाई जतिसुकै उनीहरूले आरोप लगाए पनि यीशु

उहाँको शिक्षा सत्य थियो र उहाँले व्यवस्थालाई रद्द गर्न आउनुभएको थिएन, उहाँ व्यवस्थालाई पूरा गर्न आउनुभएको थियो। त्यसै कारण सारा व्यवस्था र अगमवक्ताहरूको शिक्षाको आधार नै महान आज्ञाहरू हुन् भनेर यो खण्डमा हामी देख्न सक्छौ। र आदरणीय श्रोताहरू, सौर व्यवस्था अथवा परमेश्वरको महान आज्ञा, महान आज्ञा भनेकै परमेश्वरलाई सारा हृदयले, सारा समझले, प्राणले र समाजले उहाँलाई प्रेम गर्नु नै हो र आफ्नो छिमेकीलाई आफैलाई झै प्रेम गर्नु। के आज यहाँहरूले परमेश्वरलाई सारा हृदयले, सारा प्राणले, आफ्ना सारा समाजले प्रेम गर्नुभएको छ? हामीले गरेका छौं। यसको अर्थ परमेश्वरलाई विश्वास गरेर परमेश्वरको आज्ञालाई हामीले तन मन धनले अथवा हृदयले, प्राणले, समझले हामीले के प्रेम गरेका छौं? यसको अर्थ के पालन गरेका छौं? यदि हामीले पालन गरेका छौं भने उहाँले दिनुभएको महान आज्ञा यही हो, सारा प्रभुगत जनहरूले, सारा मानव जातिले परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले र आफ्नो सारा समाजले प्रेम गर्नुपर्छ र आफ्नो छिमेकीलाई आफैलाई चाहिँ प्रेम गर्नुपर्छ। यदि यहाँहरूले यो वचन प्रवचन सुन्दै गर्नुहुँदाखेरि यदि परमेश्वरलाई प्रेम गर्ने अवस्था भएको छैन, परमेश्वरको बारेमा चिन्नु भएको छैन, जान्नु भएको छैन, बुझ्नु भएको छैन भने आज यही हो समय। यीशु प्रभुलाई तपाईहरूले विश्वास गर्नुभयो भने उहाँले तपाईलाई सत्य कुरा सिकाउनु भएको छ, उहाँले नै महान आज्ञा दिनुभएको छ। यो महान आज्ञालाई पालन गरेर आशिषित हुनुहोस् र महान आज्ञालाई पालन गरेर आशिषित बन्नुहोस् र अरूलाई पनि आशिषित बनाउनुहोस्। आउनुहोस्, यीशुलाई विश्वास गर्नुहोस् र यी महान आज्ञालाई पालन गर्नुहोस्। सारा हृदयले, सारा प्राणले र सारा समझले प्रेम गर्नुहोस्, आज्ञा पालन गर्नुहोस् र आशीर्वाद लिनुहोस्। यदि भन्दै आजको प्रवचन सेवालाई यहाँ अन्त गर्न चाहन्छु। यदि परमेश्वरले अर्को समय दिनुभयो भने फेरि यहाँहरूको बीचमा आउनेछु र प्रवचनको सेवा गर्नेछु। त्यतिन्जेलसम्म यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त रूपमा आशीर्वाद दिनुभएको होस्। धन्यवाद।

प्रिय श्रोता, आजको कार्यक्रम सुनेर पक्कै पनि तपाईँ उत्साहित हुनुभएको छ भन्ने हामीले विश्वास गरेका छौ। कार्यक्रम जीवनको वचन यतिन्जेलसम्म सुनेर साथ दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद छ। कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा कुनै प्रश्न, जिज्ञासा अथवा कुनै प्रार्थनाको विषय छन् भने पनि हामीलाई तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। अथवा कुनै श्रोताले आज पहिलो पटक हामीलाई सुनेर कार्यक्रमको बारेमा अझै जान्न मन छ अथवा परमेश्वरको बारेमा केही बुझ्न चाहनुहुन्छ, बाइबल अध्ययन गर्न चाहनुहुन्छ भने पनि तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। यो नम्बरमा तपाईँले जुनसुकै समयमा पनि फोन गर्न सक्नुहुनेछ। हवस् त श्रोता, यति भन्दै आजको लागि कार्यक्रम जीवनको वचनको यो भागबाट हामी सबैजना एकैसाथ बिदा हुन्छौं। तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। हवस् त, जय मसीह।

0: युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। बाढ़ी प्रभावित क्षेत्रमा स्थानीय पहिचान झल्किने गरी निजी आवास पुननिर्माण गरिने पूर्वाधार मन्त्री लम्सालको भनाई। विपदमा बेपत्ता भएका व्यक्तिको मृत्यु घोषणा तथा मृत्यु दर्ता सम्बन्धी कानूनी व्यवस्था संशोधन गरिने कानून न्याय तथा संसदीय मामिला मन्त्री गौतमको भनाई।
1: मूल कानूनमा ऐनमै यो व्यवस्था भएको कारणले गर्दा त्यसैलाई नै संशोधन गर्नुपर्ने हुन्छ।
0: नारायणगढ काठमाडौँ सड़क खण्डमा दशैंको घटस्थापनादेखि पूर्णिमासम्म ट्रेलर लगायतका ठूला मालवाहक सवारी साधन सञ्चालनमा रोक लगाइने। दशैं तिहार तथा छठ पर्वलाई लक्षित गरी शुक्रबारबाट अग्रिम टिकट बुकिङ खुल्ला हुने। यात्रुलाई दुःख नदिन यातायात व्यवसायीको आग्रह।
2: फाइदामा त यो दशैंमा हुँदै हुँदैन, एकतर्फी हुन्छ। एक रुपियाँ कम लिइदिनुहोस्, त्योभन्दा बेसी नलिदिनुहोस्।
0: आज राति र भोलि देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना रहेकाले धान बाली भित्राउँदा ध्यान दिन मौसमविदको आग्रह। बागमती सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका केही स्थानमा भने ठूलो पानी पर्ने।
3: पहाड़ी भूभागको थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ।
0: र जुम्लामा हाई अल्टिच्यूड ओपन T20 क्रिकेट प्रतियोगिता शुरू। प्रतियोगितामा 11 टीम सहभागी।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: नेपाल सरकारले विद्यालय पाठ्यक्रम पुनरावलोकन गरिरहेको वर्तमान समयमा जीवनमुखी शिक्षालाई प्राथमिकता दिने उपयुक्त अवसर हो। विद्यालयको उद्देश्य अंक दिलाउनु मात्र होइन, आत्मविश्वासी, जिम्मेवार, सृजनशील र जीवनका विविध चुनौतीको सामना गर्न सक्ने सक्षम नागरिक तयार गर्नुका साथै उक्त व्यक्तिहरूलाई जीवनका हरेक उतार चढ़ावको सामना गर्न सक्षम बनाउनु पनि हो। यो कुरा शिक्षा क्षेत्र र नीति निर्माण तहका दुवै पक्षले बुझ्नु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: दशैं तिहार तथा छठ पर्वलाई लक्षित गरी शुक्रबारबाट अग्रिम टिकट बुकिङ खुल्ला हुने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको सरकारवालाहरूको बैठकले असोज 23 शुक्रबारदेखि देशभर लामो तथा मध्यम दूरीका सवारी साधनको अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको हो। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले शुक्रबारबाट टिकट बुकिङ खुल्ला हुने CIM बताउनुभयो।
2: करिब 10-12 दिनको प्लेटमा 15-16 लाख मान्छेलाई व्यवस्थापन गर्ने भनेको यो भोटेकोसीको बाढी जस्तै नै हो। यो तपाईँ संचारकर्मीले बुझ्नु भएको छ, होइन? गाह्रो म्यानेजको गाह्रो हो यो, किनभने अस्तव्यस्त समयलाई थोरै समयमा मिलाउनु पर्ने। म अधिकतम के भन्न चाहन्छु भने कसैले पनि के भन्छ भने यात्रुलाई हैरानी नदिनुहोस् म आग्रह गर्न चाहन्छु। र बरु एक रुपियाँ कम पैसा लिइदिनुहोस्, एक रुपियाँ कम। फाइदामा त यो दशैंमा हुँदै हुँदैन, एकतर्फी हुन्छ। एक रुपियाँ कम लिइदिनुहोस्, त्योभन्दा बेसी नलिदिनुहोस्। र बिचौलाहरूबाट चाहिँ नै अलिकति बाहिर अब बोर्डको यताउति टोकिएको स्थानहरूमा त्यो टोकिएको भाडा जोड डिस्ट राखेको छ हुँदै हुँदैन। बल्कु लगायतका केही स्थानको कुराहरू उठेको छ, त्यसलाई पनि आज हामी अलिक घनीभूत ढंगबाट कुरा गरेका छौं।
5: नारायणगढ काठमाडौँ सड़क खण्डमा घटस्थापनादेखि पूर्ण माहसम्म ट्रेलर लगायत ठूला मालवाहक सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको सरकारवालाको बैठकले यस्तो निर्णय गरेको हो। दशैंमा यात्रुवाहक सवारीको अत्याधिक चाप रहन्छ। निर्णय अनुसार 25 असोजदेखि 8 कार्तिकसम्म नारायणगढ काठमाडौँको रूटमा ठूला सवारी चलाउन पाइने छैन। तर खाद्य सामग्री, औषधि, फलफूल तथा अन्य अत्यावश्यक सामग्री बोकेका सवारी भने निर्बाध गुड्न पाउने विभागले जनाएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले विपदका बेला भएका व्यक्तिहरूको मृत्यु घोषणा तथा मृत्यु दर्ता सम्बन्धी कानूनी व्यवस्था संशोधनको तैयारी भइरहेको बताउनुभयो। सिंहदरबारमा आयोजित हिमालमा जलवायु परिवर्तनका प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको बैठकमा उहाँले अध्यादेश मार्फत मृत्यु घोषणा तथा दर्ता सम्बन्धी र कानून संशोधन गर्न लागेको जानकारी दिनुभयो।
1: एउटा समाधान निस्किसकेको छ। अब कानूनमा, मूल कानूनमा, ऐनमा यो व्यवस्था भएको कारणले गर्दा त्यसैलाई नै संशोधन गर्नुपर्ने हुन्छ। अब रेगुलर प्रोसेसमा हाम्रो संसद चलिरहेको अवस्थामा यो प्रक्रियाबाट जाँदाखेरि फेरि अलिकति समय नै लाग्ने हो कि भन्ने पनि थियो. संसद अधिवेशन अन्त्य भएको छ, अब अध्यादेश मार्फत छिटै नै सरकारले चाहिँ देवानी संहिता पञ्जीकरण होइन अथवा विपद केमा हुन्छ यो उपयुक्त कहाँ राख्ने भन्ने कुरा यकिन गरेर हामीले चाहिँ मृत्यु घोषणा र मृत्यु दर्ताको सवालमा कानून निर्माणहरू गर्दैछौँ, तयारीहरू भइसकेका छ.
5: पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बाढ़ी प्रभावित क्षेत्रमा स्थानीय पहिचान झल्किने गरी निजी आवास पुननिर्माण गरिने बताउनु भएको छ. सिंहदरबारमा आयोजित हिमालमा जलवायु परिवर्तनको प्रभाव जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको बैठकमा बोल्दै मन्त्री लम्सालले भूकम्पपछिको पुननिर्माणमा जस्तो एउटै ढाँचाका घर निर्माण नगरी स्थानीय पालिका र सर्वसाधारणसँगको सहकार्यमा घर बनाइने बताउनुभयो.
6: पहिचान जोगिने गरी नै पुनर्स्थापना गर्छौं र घर चाहिँ पहिला अर्थक्वेक यो भूकम्पपछिको पुनर्निर्माण जस्तो चाहिँ बन्दैन. हाम्रो एक तला दुई तलाको मोडल छ घरहरू, घरको कम्तीमा 2 BHK माथि 4 रूम गरेर त्यो बेडरूम नै हामीले त्यहाँ 6 निकाल्न सकिन्छ. त्यही भएर ठुलो परिवारलाई त्यति समस्या हुन्छ जस्तो लाग्दैन र हामीले पहिचान झल्किने खालके घर एउटा सहरै बनाउँछौँ होइन, टाउन बनाउँछौँ. त्यही भएर पहिचान नै मास्ने गरी र मान्छे बस्न रुचि नहुने गरी र त्यहाँ मान्छेले एक्सेप्टै नगर्ने गरी गर्दैनौँ. स्थानीय पालिका स्थानीय सर्वसाधारण सबैसँग सहकार्य गरेर हामीले घरको पुनर्निर्माण गर्छौँ.
5: रसुवा भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढ़ीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको असरले नेपालको आर्थिक वृद्धि दर चालू आर्थिक वर्ष 2083-84 3.7% सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ. विश्व बैंकले आज सार्वजनिक गरेको नेपालको विकास सम्बन्धी अत्यावधिक प्रतिवेदन भविष्यका लागि फरक ढंगले पुननिर्माणमा बाढ़ीबाट भएको व्यापक क्षतिका कारण आर्थिक वृद्धिमा उद्योग क्षेत्र मुख्य बाधक बन्ने उल्लेख गरेको छ. बाढ़ीका कारण जल विद्युत सौर्य ऊर्जा विद्युत प्रसारण र यातायात पूर्वाधारमा क्षति पुगेकाले विद्युत उत्पादन औद्योगिक गतिविधि र वस्तु ढुवानी प्रभावित हुने विश्व बैंकको आकलन रहेको छ. कृषि क्षेत्रमा भएको क्षतिको समग्र उत्पादनमा प्रभाव सीमित रहने भए पनि प्रभावित क्षेत्रका नागरिकको जनजीवनमा भने उल्लेखनीय असर पर्ने विश्व बैंकले जनाएको छ. नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आज उम्मेद्वारी दर्ता भएको छ. केन्द्रीय सदस्यदेखि पदाधिकारीसम्म ठूलो संख्यामा आकांक्षीहरूले उम्मेद्वार दर्ता गराएको निर्वाचन समितिले जनाएको छ. सभापतिमा गगन थापा श्यामकृष्ण खड्कीको उम्मेद्वारी परेको छ. त्यस्तै बन्द सत्रको थप छलफल भने भोलि पुनः हुने नेताहरूको भनाइ छ. बन्द सत्रमा सहभागी महाधिवेशन प्रतिनिधिहरूले सभापति गगन कुमार थापाले प्रस्तुत गर्नुभएको राष्ट्रिय पुनर्जागरण र समुन्नतिको राजनीतिक प्रस्ताव उपसभापति विश्वप्रकाश शर्माले राजनैतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा सम्बन्धी समसामयिक प्रस्ताव महामन्त्री गुरूराज घिमिरेको संगठन सम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि छलफल भएको थियो. महाधिवेशन व्यवस्थापन समितिका संयोजक सुरेश राज आचार्य. यस वर्ष विजयादशमीको सायद कार्तिक 4 गते बुधबार बिहान 10:26 उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ. यी त्यस दिन बिहान 8:49 देवी विसर्जन गरी 10:26 शुभ साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ. आज राति र भोलि देशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेकाले धान बाली भित्र्याउन ध्यान दिन मौसमविदले आग्रह गरेका छन्. आज राति देशका पहाड़ी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ. लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थान तथा मधेसको कोशी बागमती र गण्डकी प्रदेशका तराई भूभागका 1-2 स्थानमा पनि मेघगर्जन चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ. बागमती र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको छ. धान बाली भित्र्याउँदा मौसमबारे जानकारी लिएर मात्र काम गर्न मौसमविद निष्ठा निरौलाले बताउनुभयो.
3: हिमाली भूभागको एक दुई स्थानमा चाहिँ हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ भने देशको पहाड़ी भूभागमा चाहिँ पहाड़ी भूभागको थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ र मध्य प्रदेश लगायत लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराई भूभागको थोरै स्थानमा मध्यमसम्मको पानी पर्ने सम्भावना रहेको छ भने कोशी प्रदेश बागमती प्रदेश र गण्डकी प्रदेशको तराई भूभागको एक दुई स्थानमा चाहिँ हल्का वर्षा हुने सम्भावना रहेको छ।
5: साझा खबरमा अब खेल खबर। जुम्लामा हाई अल्टिच्यूड ओपन टी20 क्रिकेट प्रतियोगिता शुरू भएको छ। कर्णाली प्रिमियर लीग केपीएल नाम दिएको प्रतियोगिता युथ फर कर्णाली क्लबले आयोजना गरेको हो। आजदेखि शुरू प्रतियोगितामा 11 टीम सहभागी छन्। कालीकोट र जुम्लाका खेलाड़ीले प्रतियोगितामा भाग लिएका छन् जसमा जुम्ला घर भई बाहिर बस्दै आएका खेलाड़ी समेत समेटिएका छन्। प्रतियोगिता 5 दिनसम्म चल्नेछ। समुद्री सतहदेखि करिब 2400 मीटर उचाइमा रहेको हाकु क्रिकेट मैदानमा प्रतियोगिता शुरू भएको छ।

0: लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
2: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
3: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा हुँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
2: ओहो, तिमी त घरको खाने भएछौ नि।
4: के को सरसल्लाह हो दुईजनाको?
3: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखेका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
4: सही भन्यौ शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
2: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खाना छोड्न सक्छु होला र?
4: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
5: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। किसानका समस्या समाधान गर्ने फोन नम्बर के होला? किसानका कस्ता फोन र सामाजिक सञ्जालबाटै के समस्या समाधान हुन सक्छन्? मौसम फेरिँदै गर्दा बाली नालीमा देखिने समस्या समाधान आजको हेलो मौसममा।
6: किसानका समस्या समाधान गर्ने फोन नम्बर के होला? किसानका कस्ता समस्या फोन र सामाजिक सञ्जालबाटै समाधान हुन सक्छन्? मौसम फेरिँदै गर्दा बाली नालीमा देखिने समस्या समाधानका लागि कहाँ सम्पर्क गर्ने? नमस्कार, म सन्तोष गन्धर्व। मौसम फेरिँदै गर्दा किसानका बालीमा विभिन्न समस्या देखिने गर्छन्। मुख्य गरी अहिले धान बाली रहेकाले कतिपय क्षेत्रमा धानमा विभिन्न प्रकोप देखिन थालेको छ। यस्तो अवस्थामा किसानले निशुल्क परामर्श लिने फोन नम्बर छ 1135। हरेक शुक्रबार किसानले आफ्ना समस्या राख्ने निशुल्क फोन नम्बर हो यो। सँगै किसानले कस्ता कस्ता समस्या निशुल्क समाधान गर्न सक्छन्, हामीले कृषि मौसमविद मुक्तिनाथ झासँग कुराकानी गरेका छौं।
7: शुक्रबार 11:35 चाहिँ नेपाल कृषि अनुसन्धान परिषदमा चाहिँ यो टोल फ्री पैसा लाग्दैन, यसमा 4-6 बीचमा चाहिँ किसान दाजुभाइहरूले चाहिँ आफ्नो यो कृषिसँग सम्बन्धित समस्याहरू राख्नुहुन्छ। त्यहाँ सबै विज्ञहरू बस्नुहुन्छ। जस्तो कि म एउटा कृषि इन्जिनियरिङ, मेरो विषय यो मेसिन भयो, सँगसँगै यो सिँचाइका कुराहरू भए, त्यस्तै चाहिँ त्यहाँ अब रोगका किराका साथीहरू बस्नुहुन्छ। त्यस्तै लाइफ स्टकतिरका पशुपालन गर्ने किसान दाजुभाइहरूलाई सम्बोधन हुने गरी त्यसका विज्ञहरू बस्नुहुन्छ। त्यो भएर फरक फरक विज्ञहरू बस्नुहुन्छ। केही समस्या छ भने हजुरहरूले चाहिँ 11:35 यदि सम्पर्क गर्नुभयो भने हरेक शुक्रबार 4-6 पक्कै पनि समस्याका समाधानहरू चाहिँ हल गर्न सजिलो हुन्छ र पक्कै पनि त्यसले चाहिँ किसान दाजुभाइहरू चाहिँ अलिकति बेनिफिटेड हुन सक्नुहुन्छ।
8: 11:35 तपाईँले हरेक शुक्रबार 4-6 फोन गर्न सक्नुहुनेछ। तपाईँको खेतीपातीसँग सम्बन्धित, पशुपालनसँग सम्बन्धित, माछा पालनसँग सम्बन्धित जुन कुनै विषयमा पनि केही समस्या छन् भनेदेखि तपाईँले किसान कल सेन्टरमा फोन गरेर चाहिँ प्रत्यक्ष विज्ञसँग नै टेलिफोनमा संवाद गर्न सक्नुहुन्छ, होइन त? त्यसको समस्याको समाधान गर्न सकियो। तर किसानहरूको गुनासो अब समुदायमा पुगेर छलफल गर्दै गर्दा, कुरा गर्दै गर्दाखेरि त्यहाँनिर चाहिँ लिमिटेड हुन्छ, मतलब निश्चित मात्रामा चाहिँ फोन उठाइन्छ अनि त्यो समय पनि 2 घण्टाको समय भयो अनि हाम्रो फोनै लाग्दैन, हामीले कुरै गर्न पाउँदैनौँ, कति ट्राई गर्दा पनि, कोसिस गर्दा पनि कुरा हुँदैन अनि जम्मा 12 कि कतिवटा मात्रै फोन लिनुहुन्छ, यो चाहिँ समस्याको विषय रहेछ पनि भन्नुभएको थियो कि, यसबारेमा केही छलफल भएको छ हजुरहरूको?
7: यस्तो समस्या नहुनुपर्ने, तैपनि म त्यो टिमसँग यदि यस्तो गुनासो छ भने यो मेसेज म पनि प्रत्यक्ष चाहिँ त्यो टिमसँग पुर्याउँछु।

0: तर मलाई लाग्छ दुई घण्टाको समयमा राम्रै मैले एक दिन अब्जर्भ गर्न पाएको थिएँ, फोनहरू राम्रै आउने गरे आउँछ त्यो
1: ठाउँमा
0: रह्यो कुरा अलिकति. मैले चाहिँ अर्को पाटो समस्या चाहिँ ठाउँ ठाउँबाट के पाएँ भने कुनै समस्या छ भने शुक्रबारसम्म कुर्नु पर्ने हुन्छ, के खेतीपाती गर्ने किसान दाजुहरूले त के हुन्छ कि तत्काल समाधान चाहिन्छ त्यो कतिपय पशुपालनमा भयो. कहिलेकाहीँ त यो यदि यदि किरा र रोगको एक दिनमै चाहिँ पुरै स्वाहा पार्ने हुने रहेछ कतिपय केसहरूमा, त्यो भएर यसको फ्रिक्वेन्सी बढाउनु पर्यो भनेर ठाउँ ठाउँबाट मैले चाहिँ
1: अर्को पनि यसमा चाहिँ प्लेटफर्म पनि रहेछ कि त्यो चाहिँ तत्कालको लागि चाहिँ व्हाट्सएप ग्रुप बनाएको रहेछ. व्हाट्सएप ग्रुपमा पनि किसानहरू त्यहाँनिर एड हुनुभयो भनेदेखि त्यहाँ चाहिँ त्यो बालीको अथवा जे समस्या छ त्यसको चाहिँ फोटो खिचेर यस्तो समस्या भएको छ भनेर हालिदिनु भयो भनेदेखि विज्ञहरूले सुझाव दिनुहुँदो रहेछ कि. त्यो कस्तो राम्रो लाग्यो थियो मलाई चाहिँ.
0: हजुर, त्यो पनि हो नि, जस्तो कहिलेकाहीँ के हुन्छ फोनमा समस्या भन्दै गर्दाखेरि उहाँले भन्ने समस्या र हामीले बुझ्ने त्यो समस्या चाहिँ फरक पर्न सक्छ. त्यो भएर यदि फोटो र भिडियोको अवस्थामा कहिलेकाहीँ त उहाँ यदि सिम्पलै मगाउनु पर्ने अवस्था हुन सक्छ, त्यो अवस्थामा चाहिँ अब यो खासमा हेर्नुभयो भने टु वे कम्युनिकेसन न हो, किसान र विज्ञ दुवैजना सँगै मिलेर सबै कुराहरू तत्काल पनि सम्भव नहोला तर सँगै गएर चाहिँ समाधान चाहिँ गर्न सकिन्छ पक्कै पनि. त्यो भएर यो एउटा कार्यक्रम राम्रै कार्यक्रम 11:35 मलाई चाहिँ त्यो राम्रो लागेको छ. तथापि जति राम्रो गरे पनि सुधारका बाटोहरू जहिले पनि हुन्छ र त्यसको डोमेन अझै बढाउनु पर्ने पक्कै पनि छ. हप्तामा एक दिन अब दुई घण्टाले पक्कै पनि हाम्रो किसानमै पूरै देश भएको अवस्थामा त्यतिले समाधान गर्ला जस्तो मलाई पनि लाग्दैन. यो गुनासोहरू चाहिँ मैले टिप्छु र हजुरहरूको गुनासोमा सम्बन्धित ठाउँमा चाहिँ पुर्याउने कोसिस गर्छु. यो मौसम परिवर्तन जल्दता मौसम परिवर्तनले गर्दा चाहिँ अब गर्न के सकिन्छ कि यो पानी पर्ने प्याटर्न भयो, टेम्परेचर बढ्ने प्याटर्न छ, यसमा चाहिँ हामीले हाम्रो कृषि जुन खेती गर्ने जुन तरिकाहरू थियो अलिकति फरक गर्नुपर्ने चाहिँ देखिन्छ. अब सुरुदेखि जग्गा तयारीदेखि लिएर व्यवस्थापनसम्म सबै कुराहरूमा चाहिँ अलिकति चनाको चाहिँ हुनुपर्छ. चनाको भइएन भने बर्बाद छ.
1: अघि तपाईँले कृषि मौसम सल्लाह बुलेटिन भन्दै हुनुहुन्छ, त्यो बारेमा पनि यसो कुरा गर्नु पर्यो. खास त्यो के हो, किसानले कसरी त्यो हेर्न पाउँछन्?
0: करिब करिब एक दशक भन्दा बढी बाह्र वर्ष जति पुग्न लाग्यो. करिब करिब अब यो नेपाल कृषि अनुसन्धान परिषदले जस्तो हप्ताभरिको मौसमी अवस्था कस्तो हुनेछ भन्ने कुरा जल तथा मौसम विज्ञानबाट जानकारी लिन्छ. त्यो आइसकेपछि चाहिँ त्यो कृषि मौसम सल्लाह बुलेटिन बनाउने एउटा टिम छ, त्यसमा 10-15 जना सबै फरक फरक विषय विज्ञहरू, जस्तो कोही चाहिँ बालीका विज्ञहरू हुनुहुन्छ भने कोही आलुकै खास विज्ञ हुनुहुन्छ, कोही फलफूलका हुनुहुन्छ, कोही पशुपालनका हुनुहुन्छ, धेरै समूहका एक्सपर्टहरू बस्नुहुन्छ त्यो ठाउँमा. र त्यो के हुन्छ कि मौसमी अवस्था आउँदो हप्ता यस्तो हुनेवाला छ र लास्ट विकमा यस्तो अवस्था थियो मौसमको, त्यो भइसकेपछि यसमा कुन बालीमा कस्तो असर पर्न सक्छ, त्यो समाधान पर्न सक्छ भने त्यसको समाधान के हुन्छ, समाधान सहित दिन्छौ. अर्को कुरा कहिलेकाहीँ के हुन्छ, अघि पनि हामीले यतिकै पनि अब्जर्भ गरे आउँछौ सोसियल मिडियाहरू ठाउँ ठाउँबाट न्युजहरूबाट पनि फलानु ठाउँमा यस्तो समस्या देखियो भनेर न्युजहरू आउँछ कि, त्यो कुराहरू पनि हामीले नोटिस गरे आउँछौँ कि यस्तो समस्या फलानु ठाउँमा देखिएको छ र आगामी हप्तामा यस्तो चाहिँ मौसमी अवस्था हुनेवाला छ भने यसको चाहिँ इन्टेन्सिटी समस्या बढ्ने हो अथवा घट्ने हो
1: र
0: बढ्दाखेरि के समाधानका उपाय अपनाउने, लागिसकेका छ भने के गर्ने, यस्तो मौसमहरू यो मौसम प्लस कृषिमा पर्ने असर सहितको चाहिँ सूचना चाहिँ एकै ठाउँमा राखेर हामीले हरेक शुक्रबार तयारी गर्छौं. त्यसको नाम चाहिँ कृषि मौसम सल्लाह बुलेटिन दिएका छौं र त्यो सबै पालिकामा पुग्छ देशभरिको.
2: यो कुराकानी सँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो. अर्को साता अर्को विषयका साथ उपस्थित हुनेछौ. नमस्कार.
3: उत्तर गया गाउँपालिकाको बाढी पीड़ितलाई गाउँ फर्काउने स्थानीय सरकारको तयारी.
4: उहाँहरूको इच्छा चाहना अनुसार फर्किन सक्ने अवस्थामा ससुवाकै सुरक्षित स्थानमा उहाँहरूलाई राख्छौ हामी.
3: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलीजुली नेपाली लगायतका सामग्री बाँकी नै छन्. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
2: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
5: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
2: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
5: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
2: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
5: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
2: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
6: महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
7: ओहो बहिनी, के भयो तपाईँ कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु, हेर्दा आक्रामक देखिन्छ, र्याल पनि काटिरहेको छ।
8: त्यही त दाई, यसले अलि भिन्न व्यवहार देखाइरहेछ, भुकाइ पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिराछु।
7: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रिबिज भएको जस्तो लाग्यो नि, यसलाई खोप लगाउनु भएको थियो?
8: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
7: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो, लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
8: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बस्न के गर्नुपर्छ?
2: दाजु बहिनीको गन्थनमा म पनि मिसिए। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाइबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरुद्ध खोप लगाउनु पर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
8: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरुद्ध खोप लगाउन भन्छु।
5: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
5: तपाई रसुवाको उत्तर गया गाउँपालिकाको हुनुहुन्छ। बाढ़ीपछि नुवाकोट लगायतका सुरक्षित ठाउँमा बसिरहनु भएकै होला। आफ्नो गाउँ कहिले फर्कन पाइन्छ भन्ने पक्कै लागेको होला।
10: हामीसँग ठूलो संख्यामा भनेको उत्तर गया गाउँपालिकाको 1 नम्बर ओडाको व्यक्तित्वहरू हुनुहुन्छ, जो चाहिँ 72 सालको भूकम्पबाट पनि आफ्नो थाप थलो चाहिँ बाट विस्थापित हुनुभएर उत्तर गयाकै 5 नम्बर खाल्टे बस्तीमा हुनुहुन्थ्यो। उहाँहरूको स्थायी संरचनाहरू नबनिसकेको अस्थायी टहरामा हुनुहुन्थ्यो, उहाँहरू हुनुहुन्छ। त्यस कारणले गर्दा उहाँहरू अहिले लगभग 304 घरधुरी चाहिँ यता विदुर नगरपालिका नुवाकोटमा चाहिँ विभिन्न होलिङ सेन्टरहरूमा बाँडेर बस्नु भएको छ। उहाँहरूको चाहिँ मनसाय अब हामी रसुवातर्फ जाँदैनौँ, हामी हामीलाई भूकम्पले पनि लखेटियो, बाढीले पनि लखेटियो, अब हामी अलिकति सुरक्षितै ठाउँ चाहिँ मा बसोबास गर्न चाहन्छौँ भन्ने आशय उहाँहरूको आएको छ। त्यो कारणले गर्दा विदुर नगरपालिका र उत्तर गया गाउँपालिका हामी समन्वय भइरहेको छ। त्यसले गर्दाखेरि अब उहाँहरूको इच्छा चाहना अनुसार फर्किन सक्ने अवस्थामा रसुवाकै सुरक्षित स्थानमा उहाँहरूलाई राख्छौँ हामी।
5: आफ्नै गाउँपालिकाको सुरक्षित ठाउँमा राख्नका लागि प्रयास भइरहेको बताउँदै हुनुहुन्थ्यो उत्तर गया गाउँपालिकाका उपाध्यक्ष चमेली गुरुङ। तपाईँको घरमा कुखुरा पाल्नु भएको छ कि छैन, अनि कुखुरालाई दाना चाहिँ के दिइरहनु भएको छ नि? अब एकैछिन सुनौ घरमै दाना बनाउने उपाय।
11: बजारमा बनाएको व्यावसायिक दानामा पनि मकै भटमासका पिनाहरू तोरीका पिनाहरू धानको ढुटोहरू प्रयोग गरिरहेको हुन्छ। र मैले यति भन्दै गर्दाखेरि हजुरले पनि सोचिसक्नु भएको होला कि हजुरहरूको घरमा पनि मकै छ, धानको ढुटो छ, चामलका कनिकाहरू हुनसक्छ, तोरीका पिना भटमासका पिनाहरू हुन सक्छ। यी चिजहरूबाट नै स्थानीय स्तरमा हामीले दाना बनाउन सक्छौँ। तोरीका पिना भटमासका पिना भनेको खास गरी प्रोटिनका स्रोतहरू हुन् भनेदेखि मकै त्यसै गरी गहुँहरू भनेको खास गरी यिनीहरू चाहिँ शक्तिका स्रोतहरू हुन्। र यसका साथसाथमा हामीले बजारमा एग्रोभेटमा पाइने थोरै मात्रामा मल्टिभिटामिन्सहरू मिनरल्सहरू र हामीले खाने नुन सन्तुलित रूपमा यसको मात्रा मिलाएर प्रयोग गर्यौँ भनेदेखि कुखुरालाई आवश्यक पर्ने सन्तुलित आहार बनाउन सक्छौ।
5: वरिष्ठ पशु चिकित्सक डाक्टर नवराज श्रेष्ठ आफ्नो वरपर पाइने मकै गहुँ भटमास अनि तोरीको पिना मिसाएर कुखुराको दाना बनाउन सकिन्छ। तपाईँ बसेको ठाउँमा हिजो आजको मौसम कस्तो छ? अबको तीन दिन बाढ़ी प्रभावित जिल्लामा चाहिँ मौसम कस्तो रहला?
12: रसुवा नुवाकोट धादिङमा धेरै ठूलो भारी वर्षा चाहिँ अब देखिया छैन, यद्यपि वर्षा चाहिँ हुन्छ। हल्कादेखि मध्यमसम्म वर्षा हुन सक्ने सम्भावना रहन्छ। नुवाकोट रसुवा धादिङको चाहिँ हामीले केही समय अगाडिसम्म छुट्टै एउटा मौसम पूर्वानुमान होइन, यो तीनटा जिल्लालाई मात्र पनि विशेष गरी यो भोटेकोशी रसुवाको बाढी जुन आइसकेपछि चाहिँ हामीले दिइरहेको थियौँ। बीचमा चाहिँ अलि मौसम अलि सफा जस्तै भनौँ न, यो देखिएको भएर हामीले देखेनौँ। यो आजबाट हामी पुनः चाहिँ यो सुचारू गर्छौँ, हाम्रो वेबसाइटबाट पनि हेर्न सक्नुहुन्छ। र त्यो सँगसँगै चाहिँ यो 1151 फोन गरेर जानकारी पनि लिन सक्नुहुन्छ।
5: मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद विभूति पोखरेल, तपाईंलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएनको फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौला।
3: दशैं तिहार तथा छठ पर्वलाई लक्षित गरी शुक्रबारबाट अग्रिम टिकट बुकिङ खुल्ला हुने भएको छ। नारायणगढ़ काठमाण्डौ सड़क खण्डमा दशैंको घटस्थापनादेखि पूर्णिमासम्म ट्रेलर तथा ठूला मालवाहक सवारी साधन संचालनमा रोक लगाइने भएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले बेपत्ता भएका व्यक्तिको मृत्यु घोषणा र मृत्यु दर्ता सम्बन्धी कानूनी व्यवस्था संशोधनको तयारी भएको बताउनु भएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बाढ़ी प्रभावित क्षेत्रमा स्थानीय पहिचान झल्किने गरी निजी आवास पुननिर्माण गरिने बताउनु भएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आज उम्मेद्वारी दर्ता भएको छ। आज राति र भोलि देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना रहेकोले धान बाली भित्राउँदा ध्यान दिन मौसमविदले आग्रह गरेका छन्। र जुम्लामा हाई अल्टिच्युडको ओपन T20 प्रतियोगिता शुरू भएको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 21 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।
13: अहिले बेलुकीको 8 बजेको छ।

0: Time check. It's 10 p.m.
1: अहिले रातिको 10 बजेको छ।